0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
4: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजोको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 9703500450।
5: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
6: Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ।
0: यस टाइम चेकका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो, भरिगाउँ बजार, बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईंलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 1 गते सोमबार, सन् 2026 अगस्त 17 तारीक, साउन शुक्ल पक्षको नाग पञ्चमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेका सुर्खेतको बीजी एफएम 93.6 र चितवनको आफ्नो एफएम 87.6 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट।
1: साउनमा इतिहासकै धेरै ग्यास आयात, तर व्यवस्थापन भद्रगोल हुँदा अभाव उच्च, आजदेखि विक्रेताबाट मात्रै ग्यास वितरण हुने।
0: जाजरकोटको भूकम्प प्रभावित बस्तीमा पहिरो, जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल।
1: नेपाल भारत सीमापार जग्गा भौचलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने सहमति, 1325 वटा सीमा स्तम्भ हराए, 1956 वटा क्षतिग्रस्त।
0: हर्मुज जलमार्ग खोल्ने बारे इरान र ओमान लगातार छलफलमा, अस्थायी समुद्री मार्ग सञ्चालन गर्ने तयारी।

0: र टप एन्ड टी ट्वेन्टी श्रृंखला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदै सिटीलाई हराउँदै कम्युनिटी सिल्ड प्रतियोगिताको उपाधि आर्सेनलले जित्यो।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01590169 मोबाइल 97072540
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333 493-555
7: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहा पथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान।
8: काया कैरनमा अब खबरको सिलसिला। खाना पकाउने एलपीजी ग्यासको आयातमा साउनमा रेकर्ड नै कायम भएको छ। साउनमा एक महिना अवधिमा अहिलेसम्मकै सबैभन्दा धेरै 54,500 टन ग्यास आयात भएको छ। ग्यासको उच्च आयातका बावजुद उपभोक्ताले भने एक थान सिलिन्डरका लागि चर्को घाम र साउने झरीको सामना गर्दै लामो लाइनमा बस्न बाध्य भएका छन्। सामान्य अवस्थाको तुलनामा बढी ग्यास आयात भए पनि बजारमा आपूर्ति असहज हुनुमा असार 31 पूर्ण तौलको सिलिन्डर लागू गर्ने निर्णय नै मुख्य कारण रहेको आयल निगमका पूर्व कार्यकारी निर्देशक सुशील भट्टराईले बताउनु भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यसैबीच आजदेखि ग्यास उद्योगले नियुक्त गरेका विक्रेताबाट मात्रै नियमित प्रक्रिया अनुसार ग्यास वितरण हुने भएको छ। ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरणको नाम ठेगाना सिलिण्डर संख्या लगायतका विवरण हरेक दिन बिहान 9 निगममा बुझाउनु पर्ने भएको छ। यस्तै ग्यास विक्रेताले पनि ग्यासको परिमाण उपभोक्ताको विवरण दैनिक उद्योगलाई उपलब्ध गराउनु पर्ने भएको छ। जिल्ला प्रशासन वाणिज्य आपूर्ति तथा उपभोक्ता विभाग तथा निगमबाट खटिएका जनशक्तिको संयुक्त अनुगमनबाट ग्यास वितरण हुने निगमले जनाएको छ।
0: २०80 साल कार्तिक 27 गतेको भूकम्पले घर भत्काएपछि जाजरकोटको भेरी नगरपालिका २ केदार कार्कीको परिवार अस्थायी टहरामा ओत लागिरहेको थियो। तर अत्यधिक वर्षा हुन थालेपछि एक महिना अघि 7 कार्की परिवार भूकम्पले आधा भत्काएकै घरमा फर्कियो। त्यही घरमा अस्ति शनिबार बेलुकी पहिरो जाँदा 52 केदार कार्की पुरिनुभयो। कार्कीलाई उद्धार गरेर उपचारका लागि नेपाल गज दौड़ाइयो तर बाटोमै उहाँको ज्यान गयो। भूकम्पमा त जसोतसो ज्यान बचाएका उहाँले पहिरोमा जोगिन सक्नु भएन। भेरी २ वडा अध्यक्ष भीमबहादुर कार्कीले भन्नुभयो भेरी २ रिसाङमा आएको पहिरोमा परि केदार सहित 4 ज्यान गएको छ भने 10 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार केदारका साथै 70 भीमबहादुर कार्की 54 ओमान सिंह खत्री ओम सिंह खत्री र उहाँकी आमा 65 रति खत्रीको ज्यान गएको हो। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। पहिरोका कारण रिसाङमा 70 परिवारका 230 जना विस्थापित भएका छन्। यस्तै घरमाथिबाट पहिरो खसेर जमिन चिराचिरा भएपछि रोल्पाको थबाङ पाँच उभामा रहेको ठूलो गाउँ र सुनछारी एक सेरम र घुसबाङ गाउँका बासिन्दा पाँच दिनदेखि त्रासमा बाँचिरहेका छन्। बुधबारदेखिको निरन्तर वर्षाले ती गाउँका बस्ती ठाउँ ठाउँमा फाटेको छ भने धेरै ठाउँमा लेदो बगेको छ। यसैबीच जाजरकोटका 68 भूकम्प प्रभावित बस्तीले पहिरोको उच्च जोखिममा रहेका जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। अधिकांश भूकम्प पीड़ितहरूले जंगलको छेउ, खोला किनार, बाढ़ीको छेउ र भिरालो जग्गामा अस्थायी आवास निर्माण गरेकाले पहिरोको ठूलो जोखिम रहेको भूगर्भविद सन्तोष शर्माले बताउनुभयो। उहाँका अनुसार अरू सामान्य अवस्थाभन्दा भूकम्पपछिको समयमा पहिरोको जोखिम झण्डै 80% बढ़ी हुन्छ। भूकम्पको पीड़ा नसेलाउँदै पहिरोले अस्तव्यस्त बनाएको त्रिभुवन आधारभूत विद्यालयका शिक्षक रमेश कार्कीले बताउनुभयो। तीन वर्ष अघिको भूकम्पले 173 परिवारलाई विस्थापन गरेको गाउँमा यसपटकको पहिरोले 70 परिवार विस्थापित भएका छन्। जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल भएको छ। कान्तिपुर दैनिकमा खबर छ।
8: नवयुवा आन्दोलनमा कुटपिटमा परेका तथा विशेष महाधिवेशनबाट नेतृत्व गुमाएका कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ र विवादित राजनीति कोष अगाडि बढ़ाउने संकेत दिनुभएको छ। कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित देउवा पक्षले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने प्रतिबद्धता जनाएर नयाँ राजनीति कोष शुरू गर्ने जनाउ दिएको छ। 6 महिना विदेशमा उपचार गराएर फर्केका देउवाले अचानक धर्मको मुद्दा उठाएपछि राजनीतिक वृत्त तरंगित भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। राजनीतिक विश्लेषक गोपाल प्रसाईले देउबाले हिन्दू धर्मको नाममा ब्रह्मास्त्र फालेको भए पनि त्यसले काम गर्ने सम्भावना कमजोर रहेको टिप्पणी गर्नुभएको छ। सम्मेलनका प्रचार प्रसार प्रमुख मीन विश्वकर्माले देउबाले आफूले लेखेको ड्राफ्टका आधारमा बोलेको नभए व्यक्तिगत रूपमा धारणा राखेको र त्यसलाई कांग्रेसको आधिकारिक लाइनका रूपमा बुझ्न नहुने बताउनु भएको छ। यस्तै नवयुवा आन्दोलनबाट सत्ताच्युत, चुनावी धक्का र पार्टीभित्रैबाट उठेका प्रश्नसँगै केही समय रक्षात्मक देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली फेरि आफ्नो पुरानो शैलीमा फर्किनु भएको छ। नेतृत्व विरूद्ध उठिरहेका आवाजलाई सम्बोधन गर्नुको साटो ओली आक्रामक ढंगले प्रतिवादमा उत्रन थाल्नु भएको हो। ओलीको बदलिएको शैलीले एमालेमा दबिएको असन्तुष्टि फेरि सतहमा मात्र आएको छैन, नयाँ तरंग पनि पैदा गरेको छ। नेतृत्वको राजीनामा तथा पार्टी पुनर्गठनको माग गर्नेहरूलाई ओलीले अस्ति शनिबार आवाराको संज्ञा दिएपछि त्यसले थप भाँड भैलो मचाउने संकेत दिएको खबर नयाँ पत्रिकामा छ।
0: सीमावर्ती क्षेत्रमा एक अर्काका नागरिकले भोक्चलन गरिरहेको जग्गाको नक्साङ्कन 3 वर्षभित्र सम्पन्न गर्न नेपाल भारत सहमत भएका छन्। सीमा सम्बन्धी प्राविधिक काममा लामो समयदेखि देखिँदै आएको यो विषय टुंगाउन दुवै देशले प्रविधिको प्रयोग समेत गर्नेछन्। नेपाल भारत सीमा विवाद चर्चामा रहेका बेला भारतको लखनऊमा अस्ति शुक्रबार सम्पन्न दुवै देशका नापी विभागका उपमहानिर्देशकको नेतृत्वको सर्वे अफिसियल्स कमिटी एसओसीको 13 बैठकले सीमावर्ती क्षेत्रमा भएको जमीनको भोक्चलनको वास्तविक अवस्था यकिन गर्न मानव रहित हवाई उपकरण यूएभी समेत प्रयोग गर्ने निर्णय गरेको छ। यूएभी प्रयोग मार्फत सीमा क्षेत्रमा भएको जमीन भोक्चलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने निर्णय गरेका छौं। नेपालका तर्फबाट वार्ताको नेतृत्व गर्नुभएका नापी विभागका उपमहानिर्देशक सुशील डंगोलले भन्नुभयो, सीमावर्ती क्षेत्रमा एक देशका नागरिकले अर्को देशको भूभागमा पर्ने जग्गामा खेती तथा बसोबास गर्ने अवस्थालाई सीमा क्षेत्रको जग्गा तथा सम्पत्तिको भोक्चलन क्रस बोर्डर अकुपेशन भनिन्छ। नदी क्षेत्रमा स्थिर सीमा सिद्धान्त अपनाएका कारण यस्तो अवस्था देखिएको छ। नेपाल भारत सीमा क्षेत्रका नदीको धार परिवर्तन हुँदा हजारौं हेक्टर जमीन सीमाको एक तर्फबाट अर्कोतर्फ परेको छ। एसओसी र संयुक्त फिल्ड सर्वे टोलीले यस्ता परिवर्तनको अभिलेखीकरण गरिरहेका छन्। उनीहरूले तयार गर्ने विवरण दुई देशका सरकारलाई यस सम्बन्धी निर्णय गर्न प्राविधिक आधार तयार बन्नेछ। नापी विभागका अनुसार नेपाल भारत सीमामा 8,554 सीमा स्तम्भ निर्माण भएकामा 1,325 हराएका छन् भने 1,956 आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त छन्। नेपाल र भारतबीच 27 जिल्लासँग जोड़िएको 1,880 किलोमिटर लामो सीमा रहेको खबर कान्तिपुर दैनिकमा छ।
8: काया कैरनमा अंगदान र अंग प्रत्यारोपणको अवस्था बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: एनबीएल अटो लोन,
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: मेजर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले साउन्डमा इतिहास के धेरै ग्यास आयात तर व्यवस्थापन भद्रकोल हुँदा अभाव उच्च, आजदेखि विक्रेताबाट मात्रै ग्यास वितरण हुने, जाजरकोटको भूकम्प प्रभावित बस्तीमा पहिरो, जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल, कांग्रेसको देउबा समूह धर्मको राजनीतिमा ओली पुरानै शैलीमा फर्केपछि एमालेमा तरंग, नेपाल भारत सीमापार जग्गा भोग चलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने सहमति लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग, ब्रेनडेड अर्थात मस्तिष्क मृत्यु भएका एकजना व्यक्तिको अंगबाट 8 जनाको जीवन बचाउन सकिन्छ। अहिले नेपालमा मृगौला फेल भएका मध्ये 3000 जना प्रत्यारोपणको प्रखाईमा रहेको तथ्याङ्क छ भने वर्षेनी मस्तिष्क मृत्यु भएका 1000 जनाको अंग भने खेर गइरहेका छन्। यसरी माग र उपलब्ध हुने अंगबीच ठूलो खाडल छ। जो कहिले मृत्यु पश्चात अंगदानको स्वघोषणा र मंजूरी जहिले पनि दिन सकिन्छ भने अर्को मस्तिष्क मृत्यु पश्चात अंगदान जुन तत्काल गर्नुपर्ने हुन्छ। नेपालमा मस्तिष्क मृत्युबाट खेर गइरहेका अंगको प्रयोगका बारेमा स्वास्थ्य अध्ययन नेपालका अध्यक्ष तथा मानव अंग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठसँग साथी सम्झना महर्जनले कुराकानी गर्नुभएको छ।
7: अंगदान त सबै अंग गर्न मिल्यो, किनभने अंगदान चाहिँ म मरेपछि यो अंगदान गर्छु भनेर, मृत्युपछि अंगदान मुख्य गरेर ज्यान बचाउने लाइफ सेभिङ भन्छ। 8 अंगहरू छ, त्यसमा 2 मृगौला, 2 फोक्सो, एउटा मुटु, एउटा कलेजो, एउटा प्यान्क्रियास र सानो आन्द्रा, यो चाहिँ ज्यान बचाउने भने अरू त अङ्गभङ्ग भएको जलनले कुरूप भएको छालालाई चाहिँ फेरि अलिकति राम्रो एउटा लुक दिन्छ, होइन, हड्डीको पनि अब प्रत्यारोपण गर्नुपर्ने हुन्छ, आदि इत्यादि कुराहरू छ। तर ज्यान बचाउने 8 अंगहरू सबैले दान गर्न मिल्यो भने स्वस्थ व्यक्तिले दिने अंगदान चाहिँ अहिले नेपालमा मात्र होइन संसारमै 2 मृगौलामध्ये 1 मृगौला र कलेजोको 1/2 भाग चाहिँ दान गर्न मिल्छ।
8: मस्तिष्क मृत्यु भएका व्यक्तिबाट चाहिँ जीवन दान, 8 जनाको जीवन जोगाउन चाहिँ कसरी हामी अगाडि बढ्ने त के गर्नुपर्छ यो अभियान?
7: सबैभन्दा पहिला त हामी चाहे अस्वस्थ भएको बेला होस् या हामी हाम्रो मृत्यु भएपछि होस्, स्वस्थ भएको बेलामा म मरेपछि मेरो अंग दान गर्छु भनेर घोषणा गर्न मिल्छ, मञ्जुनामा लेख्न आजै मिल्छ। स्वास्थ्य अभियान नेपाल पनि एउटा अहिले अभियान एउटा कर्ताको रूपमै कार्य गरिरहेको छ, त्यहाँ पनि फारम भर्ने व्यवस्था मिलाइएको छ भने शहीद धर्मपुर राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पनि यसको छुट्टै इकाइ छ। अंगदान गर्न चाहने व्यक्तिहरूले त्यहाँ गएर

0: स्कूल कलेजमा छलफल हुनु पर्यो। हाम्रो वडा स्तरमा पनि यो विभिन्न कार्यक्रममा यसको चाहिँ व्यापक बेली विस्तार हुनु पर्यो। हामी दुई चारजना मात्रै गराइराखेर यो चाहिँ खासै प्रभावकारी हुन्छ जस्तो लाग्छ मलाई। खेर जाने अङ्ग दान गर्छु भन्ने एउटा भावनाको कुरा छ नि, त्यसमा चाहिँ नलाग्ने के सोचमै परिवर्तन गर्नुपर्छ भन्छु म त। भवितव्य पर्यो भने त्यो अङ्गको सही उपयोग हुन सक्छ, खरानी हुन पाउँदैन र धेरैजनाले पुनर्जीवन पाउन सक्छ।
1: मानव अङ्ग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, देशका पश्चिमी भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ अहिले। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती देशका सबैजसो ठाउँमा पानी परे पनि अहिले भने पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ। पछिल्लो 6 घण्टामा तनहुँमा 72.8 मिलिमिटर पानी परेको छ। महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई ठाउँमा भने मुसलधारे पानी पर्ने अनुमान छ।
2: अधिक तरलताको सही व्यवस्थापन हुन नसक्दा बैंकहरूले निक्षेपमा दिने ब्याज दरको गिरावटले भदौका लागि पनि निरन्तरता पाएको छ। वाणिज्य बैंकहरूले चालू आर्थिक वर्ष 83-84 दोस्रो महिना भदौका लागि पनि निक्षेपको ब्याज दर घटाएका छन्। भदौका लागि 15 बैंकले निक्षेपको ब्याज दर यथावत आएका छन् भने 5 बैंकको ब्याज दर घटाइएको छ। कर्जा प्रवाहमा अपेक्षित प्रगति हुन नसकिरहेका बेला रेमिटेन्स आप्रवाह बढ़दै जाँदा निक्षेप निरन्तर बढ़िरहेको छ। निक्षेपको तुलनामा कर्जा प्रवाह न्यून भएका कारण बैंकहरूले ब्याज दर घटाउने कामलाई निरन्तरता दिन बाध्य भएका छन्। अधिक तरलताबाट बढ़ने कोषको लागत घटाउनका लागि बैंकहरूले ब्याज दर घटाउँदै आएकामा भदौमा पनि गिरावटले निरन्तरता पाएको हो। साउनको तुलनामा भदौका लागि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याज दर औसतमा 0.03% बिन्दुले घटाएका छन्। साउनमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याज दर औसत 4.17% रहेकामा भदौमा 4.14% झरेको छ। गएको आर्थिक वर्ष 82-83 बैंकहरूको निक्षेप झण्डै 10 खर्ब रूपियाँले वृद्धि हुँदा कर्जा भने झण्डै 4 खर्ब रूपियाँ मात्रै बढ़ेको थियो। यसैबीच आर्थिक गतिविधि चलायमान बन्न नसकेकाले लक्ष्यको आधा मात्र कर्जा विस्तार भएको आर्थिक वर्ष 82-83 पनि वाणिज्य बैंकहरूले खुद नाफा झण्डै 32% बढ़ाएका छन्। 20 वाणिज्य बैंकले गएको आर्थिक वर्षमा कुल 69.78 अर्ब रूपियाँ खुद नाफा आर्जन गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै 32% वृद्धि हो। यो अवधिमा बैंकहरूको ऋण असुलीमा उल्लेख्य सुधार भएकाले खराब कर्जा बापतको नोक्सानी व्यवस्था घट्दा नाफा वृद्धिमा टेवा पुगेको बैंकरहरू बताउँछन्। आर्थिक वर्ष 81-82 बैंकहरूले यस्तो नाफा 52.79 अर्ब रूपियाँ मात्र गरेका थिए। अघिल्लो दुई आर्थिक वर्षमा जस्तै वर्षभरि अधिक तरलता, ऋण दिन मिल्ने रकम थुप्रिएको, कर्जा माग बढ़न नसकेको, उद्योगहरू झण्डै 42% मात्र क्षमता उपयोगमा सञ्चालन भइरहेको, सहकारी क्षेत्रको समस्या समाधान नभएको लगायत कारण आर्थिक गतिविधिमा अपेक्षित रूपमा सुधार आउन सकेको छैन। यस्तो अवस्थामा पनि बैंकहरूको नाफा झण्डै 32% बढ़नुलाई सर्वत्र चासोका रूपमा पनि हेरिएको छ। चौथो त्रैमासमा बैंकहरूका ऋण असुलीमा सुधार हुँदा नोक्सानी अवस्था घटेको र त्यसले नाफा वृद्धिमा सहयोग पुगेको नेपाल बैंकर संघका अध्यक्ष सन्तोष कोइरालाले बताउनुभयो। आजको कान्तिपुर र कारोबार दैनिकमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
4: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
3: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्होम
1: डिस्होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया

0: सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा,
1: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
0: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106-96।
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। आकाशमा मडाइने कुहिरो पिउने पानीको स्रोत बन्छ भन्दा पत्यार नलाग्न सक्ला, तर ओखलढुङ्गाको खिम्जी देम्बा पाँचमा मेले गुम्बा टोलमा लागि भने कुहिरो पिउने पानीको मुख्य स्रोत बनेको छ। 2072 सालको महाभूकम्पपछि पानीका मुहान सुकेर काकाकुल बनेको यो बस्तीमा अहिले कुहिरोबाटै स्वच्छ पिउने पानी संकलन गरी वितरण पनि थालिएको छ। समुद्री सतहदेखि झण्डै 2330 मिटर उचाइमा रहेको यो दुर्गम क्षेत्रमा भू उपग्रहको अध्ययन मार्फत निरन्तर कुहिरो लागिरहने ठाउँ पहिचान गरी आधुनिक प्रविधि भित्राइएको छ। खिचीदेम्बा गाउँपालिकाको समन्वय र जर्मन संस्था जीआईजेड आईकेआई ग्रान्टको 1 करोड़ रूपियाँ भन्दा बढ़ीको आर्थिक सहयोगमा स्मल अर्थ नेपालले यो प्रगात्मक अनुसन्धान योजना सफलतापूर्वक सम्पन्न गरेको छ। झण्डै 2 वर्षको निरन्तर अनुसन्धानपछि सम्पन्न यो योजनामा 10 वटा फग हार्वेस्टिङ युनिट जडान गरिएका छन्। मौसमी प्रतिकूलताबाट चाँडै नबिग्रिने विशेष यूवी ग्रेडेड जालीहरू चीनबाट आयात गरी नेपालकै ग्याल्मनाइज तार र पोल मार्फत जडान गरिएको छ। आकाशमा बहने कुहिरोका कणहरू यो जालीमा अडिएर थोपाका रूपमा फेरिन्छन् र 200 लिटरका ट्याङ्कीहरूमा जम्मा हुन्छन्। यसरी संकुलित पानीलाई पिउन योग्य बनाउन बालुवा र गिटीको तह प्रयोग गरी बनाइएको बायो स्ट्यान्ड फिल्टर मार्फत शुद्धिकरण पनि गरिएको छ। 2000 लिटर क्षमताको मुख्य ट्याङ्कीमा संकलन गरेर धाराहरूमा पठाउने काम पनि भइरहेको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ।
3: अब विदेशको खबर। इरान र ओमान बीच हर्मुज जलमार्ग हुँदै जहाज सञ्चालनका लागि नयाँ समुद्री मार्ग निर्धारण गर्ने विषयमा लगातार छलफल चलिरहेको छ। इरान विदेश मन्त्री अब्बास अराघच्चीका अनुसार वार्तामा अस्थायी समुद्री मार्ग तय गर्ने विषयमा प्राविधिक छलफल भइरहेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। अराघच्चीले ओमानसँगको वार्ता र हर्मुज खोल्ने विषयलाई अलग अलग विषयका रूपमा लिनुपर्ने बताउनु भएको छ। यसैबीच अमेरिका र इरान बीच गएको जूनमा भएको समझदारी पत्रको अवधि सकिन लागेकोले क्षेत्रीय तनाव थप बढ्न सक्ने आशंका गरिएको छ।
4: अब खेल खबर। डार्विनमा आउँदो अगस्त 21-30 चल्ने टपिङ टी20 श्रृंखला खेल्ने नेपाली टोली आज अस्ट्रेलिया जाँदैछ। प्रतियोगितामा नेपालले लीग चरणका 6 खेल खेल्नेछ। नेपालले पहिलो खेलमा अगस्त 21 एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ। यसै गरी नेपालले दोस्रो खेल अगस्त 22 बंगलादेश हाई पर्फर्मेन्स टोलीसँग, अगस्त 24 होर्बर्ट हेरिकेन्स एकाडेमीसँग, अगस्त 26 एसीटी कोमेटसँग, अगस्त 27 किङ्समेन र अगस्त 29 भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। नेपालले गएको संस्करणमा पनि यो प्रतियोगिता खेलेको थियो। टपेन टी20 श्रृंखला लगत्तै अस्ट्रेलियामै हुने साउथ अस्ट्रेलिया, तास्मेनिया र न्यूजील्याण्ड ए विरूद्ध हुने त्रिकुणात्मक एक दिवसीय अभ्यास श्रृंखलामा पनि यही टोलीले प्रतिस्पर्धा गर्नेछ। खेलका अर्को प्रसंगमा इंग्लिश प्रिमियर लीग च्याम्पियन आर्सेनलले म्यान्चेस्टर सिटीलाई 3-0 पराजित गर्दै सन् 2026 कम्युनिटी सेल्डको उपाधि जितेको छ। प्रिन्सिपालिटी स्टेडियममा हिजो भएको खेलमा आर्सेनलले शुरूआतमै अग्रता लियो। खेल शुरू भएको 23 सेकेण्डमै माइल्स लुइस स्केलीको पासमा रिगार्डो कालाफियोरीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। आज साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी, नागको पूजा आराधना र सम्मान गरी नाग पञ्चमी पर्व मनाइँदैछ। आज घरको मूल ढोकामा विधिपूर्वक नागको तस्विर टाँस्ने गरिन्छ। नागको तस्विर घरमा टाँस्दा वर्षभरि नाग सर्प र बिच्छी लगायतका जीवबाट दुःख नहुने तथा आगलागी मेघ र चट्याङको डरबाट समेत बच्न सकिने धार्मिक विश्वास रहँदै आएको छ।
4: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 180,000 भन्दा बढ़ी अवलोकनकर्ताहरूको सहभागिता सहित सम्पन्न भएको छ। साउन 26 उद्घाटन भएको एक्सपोको अन्तिम दिन मात्रै हिजो 30,000 भन्दा बढ़ीले अवलोकन गरेका आयोजकले जनाएको छ।
3: सेवा शुल्क बढ़ाउनु पर्ने लगायतका माग राखेर साउन 22 आन्दोलनमा उत्रेका म्यान पावर व्यवसायले आजदेखि सबै काम कारोबार र श्रमिकको उडान समेत रोक्ने भएका छन्।
4: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफानले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पुनः साझेदार बनाउने गरी नयाँ विद्युत विधेयक ल्याउन माग गरेको छ। ऊर्जा क्षेत्रको विकास र लगानी बढाउन तत्काल कानूनी तथा नीतिगत सुधार आवश्यक रहेको भन्दै इफानले सरकार संचालनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको ध्यान आकर्षण गराएको हो।
3: सरकारले कैदी बन्दीको सुविधा बढाउँदै यो वर्ष उनीहरूको स्वास्थ्य बीमा पनि गर्ने भएको छ।
4: नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएका 14 कम्पनीले गएको आर्थिक वर्षमा 5,44,52,00,000 रूपियाँ भन्दा बढ़ी खुद नाफा आर्जन गरेका छन्
3: र पहिले घर र आसपास सर्प देखिँदा धपाउने वा मार्ने गरिन्थ्यो। अहिले सर्प देख्यो कि उद्धारकलाई बोलाउने र उद्धारकले सर्पलाई सुरक्षित रूपमा जंगल लगेर छान्ने गरेका छन्। यसले सर्पको संरक्षण हुने गरेको छ। कतिपय स्वयंसेवी व्यक्तिले सर्प दंशबाट कसरी जोगिने भनेर जनचेतना पनि फैलाइरहेका छन्। कान्तिपुरमा खबर छ काया कैरनमा अब पालो उखानको।
4: सर्पले सर्पको खुट्टा देख्छ।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: साउनमा इतिहासले धेरै ग्यास आयात तर व्यवस्थापन भद्रगोल हुँदा अभाव उच्च। आजदेखि विक्रेताबाटै मात्रै ग्यास वितरण हुने।
3: जाजरकोटको भूकम्प प्रभावित बस्तीमा पहिरो। जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल।
4: नेपाल भारत सीमापार जग्गा भोगचलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने सहमति। 1325 सीमा स्तम्भ हराए। 1956 क्षतिग्रस्त।
3: हर्मुज जलमार्ग खोल्ने बारे इरान र ओमान लगातार छलफलमा। अस्थायी समुद्री मार्ग सञ्चालन गर्ने तयारी।
4: र टप एन टी20 श्रृंखला खेल्ने नेपाली टोली आज अस्ट्रेलिया जाँदै सिटीलाई हराउँदै कम्युनिटी सिल्ड प्रतियोगिताको उपाधि आर्सेनलले जित्यो।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले सशक्त शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। कांग्रेसका निवर्तमान सभापति देउबा स्वदेश फर्किएको अनि रासोपाले हामी सरकारमा पुगेपछि विदेशमा रहेका नेपालीलाई स्वदेशमै ल्याएर काम दिन्छौ भनेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना मान्छे उभिरहेका छन्। एउटाको हातमा पत्रिका छ। पत्रिकामा स्वदेश फर्किए देउबा भनेर लेखिएको समाचार पढेपछि ती मान्छे भन्दैछन् विदेशको गल्ली गल्लीमा स्टिकर टाँसेर नेपालीलाई फिर्ता लिएर आउँछु भन्थे लिएर आउन सुरु गरिसकेछन् नि। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: जाजरकोटमा पहिरोमा परि चार जनाको मृत्यु, 200 सुरक्षित स्थानमा सारियो, कर्णाली प्रदेश सरकारले आपतकालीन राहत सामग्री पठायो, बाटो अवरूद्ध हुँदा राहत सामग्री पुर्याउन कठिन।
1: आज नागको पूजा आर्चना गरे, नाग पञ्चमी मनाइँदै
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै कर्णाली प्रदेशमा भने अझै मन्त्री परिषद विस्तार हुन सकेन।
1: र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियासँग अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रच्यो।
0: हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि रेडियो हाम्रो समावेशी जाजरकोटको रेडियो हाम्रो पाइला त्यसै गरी बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। लेदो सहितको पहिरोमा परि रिसाङमा चारजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर खड्काले 70 वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झण्डै 50 मिटर तल पहिरोमा पुरेको अवस्थामा भेटिएको बताउनुभयो। यो सँगै पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 4 पुगेको छ। यसअघि भेरी नगरपालिका 2 सालधारामा 52 वर्षीय केदार कार्की, 54 वर्षीय उमा सिंह खत्री र 83 वर्षीय रति खत्री लगायतको पनि ज्यान गएको थियो। रिसाङ क्षेत्रमा पहिरो खसेको र पहिरोका कारण रामबहादुर शाही, सिद्धि बहादुर कामी, कमला कार्की, अनिता कार्की, युनुस शाही, सुन्तली सदरा र भद्रकला कार्की भने घाइते हुनुभएको छ। घाइते मध्ये रामबहादुर र भद्रकलालाई थप उपचारका लागि नेपालगंज र सुर्खेत रेफर गरिएको छ। भेरी नगरपालिका 2 चिसापानी बस्ने भीमबहादुर कार्की र गैरीगाउँ बस्ने हरिश विकको खोजी भइरहेको छ। पहिरोले 8 घरमा क्षति गरेको छ भने पहिरोको जोखिमका कारण वडाका 200 त्रिभुवन आधारभूत विद्यालयको भवनमा सारिएको छ। दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जवान परिचालन गरिएको छ। यस्तै रोल्पाको लुङ्गरी गाउँपालिका 5 धैरिणीमा पहिरोले घर पुरिदा 72 वर्षीय अम्मी गुरूङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनुभयो। गत बुधबार र बिहिबार पनि रोल्पामा पहिरोमा परि 15 ज्यान गुमाएका थिए।
0: यस्तै जाजरकोटको भेरी नगरपालिका रिसाङमा पहिरोका कारण विस्थापित परिवारका लागि कर्णाली प्रदेश सरकारले आपतकालीन राहत सामग्री पठाएको छ। तर राहत सामग्री पुर्याउन पहिरोले बाटो अवरूद्ध हुँदा कठिन भएको जनाइएको छ। पहिरोको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिएका नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न प्रदेश सरकारले खाद्यान्न तथा घर खाद्य सामग्री उपलब्ध गराएको हो। मुख्यमन्त्री मंगल बहादुर शाहीको निर्देशनमा प्रभावित परिवारलाई लक्षित गरी राहत सामग्री पठाइएको प्रदेश सरकारले जनाएको छ। पहिरोको कारण घर तथा बस्ती जोखिममा परेपछि विस्थापित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउन प्रदेश सरकार स्थानीय तह र अन्य निकायबीच समन्वय भइरहेको छ। प्रदेश सरकारका अनुसार राहत सामग्रीमा 4 क्विन्टल चामल, 50 किलो चिउरा, 150 थान तिरपाल, 2 रोल प्लास्टिक, 20 थान पिफम टेन्ट र 185 थान ब्ल्याङ्केट रहेका छन्। प्रभावित परिवारको अवस्था र आवश्यकतालाई आधार बनाएर सामग्री वितरण गरिने जनाइएको छ। प्रदेश सचिव लक्ष्मी कुमार विकले विपदबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको बताउनुभयो। प्रभावित क्षेत्रमा आवश्यकता अनुसार थप राहत सामग्री पठाउने र सम्बन्धित निकायसँग समन्वय गरिने बताउनुभयो। भेरी नगरपालिका 2 रिसाङमा गएको पहिरोका कारण ठूलो संख्यामा नागरिक प्रभावित भएका छन्। जोखिमयुक्त क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएपछि उनीहरूको खाद्यान्न, आवास तथा स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखेर राहत तथा उद्धारको काम भइरहेको छ। स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले प्रभावित क्षेत्रको अवस्था अनुगमन गर्दै उद्धार तथा राहत व्यवस्थापनलाई निरन्तरता दिएका छन्। विपदका कारण विस्थापित परिवारलाई तत्कालीन राहतसँगै सुरक्षित आवास तथा पुनस्थापनाका लागि समेत आवश्यक समन्वय गरिने प्रदेश सरकारको भनाइरहेको छ।
1: सल्यानमा पहिरोका कारण राप्ती राजमार्ग अवरूद्ध भएको छ। कपुरकोट गाउँपालिका चार अरिङ्गाले स्थित राप्ती राजमार्गमा सड़क माथिबाट पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। पहिरो खसेपछि कपुरकोट प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। सड़कमा सवारी साधन रोकिएका छन् भने पहिरो हटाएर यातायात संचारमा ल्याउन जेसीपीसँग समन्वय भइरहेको सल्यानका प्रहरी प्रमुख डीएसपी दीपक पातलीले बताउनुभयो। यसैबीच छत्रेश्वरी गाउँपालिका पाँच कैंची मोड़ स्थित लन्ती लेक पोखरा विशेष कच्ची सड़क पनि अवरुद्ध भएको छ।
0: अविरल वर्षासँगै आएको पहिरोले जनधनको क्षति भएका चार जिल्लामा सरकारले भौगोलिक अध्ययन टोली पठाउने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसून प्रतिकार्य कमाण्ड पोस्टको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो। पहिरो प्रभावित रोल्पाको थबाङ गाउँपालिका र सुनछारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकामा प्रारम्भिक भौगर्भिक अध्ययन गर्न अध्ययन टोली पठाउने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो। कमाण्ड पोस्टले तीन दिनभित्र फिल्डमा अध्ययन टोली पठाउने निर्णय गरेको हो। पहिरो प्रभावित रोल्पाको थबाङ गाउँपालिका र सुनछारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकामा प्रारम्भिक भौगर्भिक अध्ययन गरेर टोलीले प्रतिवेदन बुझाउने जनाइएको छ।
1: यसैबीच देशका पश्चिम भूभागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती देशका धेरै जसो ठाउँमा पानी परे पनि अहिले भने पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ। अहिले कञ्चनपुरमा मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका पहाड़ी तथा तराई क्षेत्र तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिमका पहाड़ी तथा तराई भूभागमा केही ठाउँमा वर्षा भइरहेको छ। यस्तै महाशाखाका अनुसार आज पनि लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई विभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई विभागका एक दुई स्थानमा भने मुसलधारे वर्षाको अनुमान छ। त्यस्तै लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी विभागका थोरै धेरै ठाउँमा, कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी विभागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशमा तराई भूभागमा थोरै ठाउँमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
2: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
5: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
5: हो र, त्यहाँ सुविधाहरू के रहेका त?
6: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
5: अन्कल सेवाहरू:
6: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
7: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
8: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
7: अरे अरे सपना, तिमी कता जान लागे कि?
9: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
7: ए रमेश, पर्ख न, कता हिँडेको के?
10: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
7: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
10: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
7: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-37582।
11: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
12: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जन त सधैँ बाघ झै।
13: बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
14: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
15: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3, मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56455।
16: सूचना:
17: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
16: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9, लाठीकोइली, सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40913 र 97-054-67993।
18: रेडियो भेरी FM।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले जाजरकोटमा पहिरोमा परि चारजनाको मृत्यु 200 सुरक्षित स्थानमा सारियो। कर्णाली प्रदेश सरकारले आपतकालीन राहत सामग्री पठायो। ठाउँ ठाउँमा पहिरो जाँदा राहत सामग्री लिन कठिन। देशका पश्चिमी भूभागमा आज पनि वर्षाको सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। आज साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी नागको पूजा आराधना गरी मनाइँदैछ। आज घरको मूल ढोकामा विधिपूर्वक नागको तस्बिर टाँसेर नागको पूजा गर्ने गरिन्छ। नागको तस्बिर घरमा टाँस्दा वर्षभर नाग सर्प र मिच्छी लगायतका जीवबाट दुःख नहुने तथा आगलागी मेघ र चट्याङको डरबाट समेत बस्न सकिने धार्मिक विश्वास रहेको छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर मास अनुसार भदौको पहिलो दिन नाग पञ्चमी परेको हो। वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाईमा पानीको अभाव हुने विश्वासका कारण वर्षा र जलका लागि नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक ग्रन्थमा उल्लेख छ। नाग पञ्चमीसँग नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक प्रसंग पनि जोडिएका छन्। आज आठ प्रमुख नागको विशेष पूजा गर्ने परम्परा छ। आज विभिन्न पोखरी लगायतका देशभरका नागदह कुण्ड र नागस्थानमा विशेष पूजा आराधना हुँदैछ। धार्मिक मान्यतासँगै वातावरणीय दृष्टिले पनि नाग तथा सर्पको महत्वपूर्ण भूमिका रहँदै आएको छ। प्रकृतिमा रहेका विभिन्न जीव तथा विषालु पदार्थको सन्तुलन कायम राख्न सर्प लगायतका जीवले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता जीवको संरक्षण आवश्यक रहेको विज्ञहरूले बताउँदै आएका छन्।
0: जाजरकोटमा कुटपिटबाट गम्भीर घाइते भएका दैलेखका औषधि व्यवसायी 32 वर्षीय दीपक कुमार थापाको उपचारका क्रममा मृत्यु भएको छ। भेरी नगरपालिका 10 नुवा गाउँमा साउन 25 गते राति 9 बजेतिर कुटपिटबाट घाइते भएका थापाको नेपालगंज स्थित कियर सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दैलेखको नारायण नगरपालिका 2 स्थायी घर भएका थापा हाल भेरी नगरपालिका वडा नम्बर 11 जगतीपुरमा औषधि पसल सञ्चालन गर्दै आउनुभएको थियो। जाजरकोट जिल्ला प्रहरी कार्यालयका अनुसार भेरी नगरपालिका 8 का 33 वर्षीय वीरेन्द्र खत्री सहितको समूहले कुटपिट गरेपछि थापा गम्भीर घाइते हुनुभएको थियो। घाइते थापालाई सुरुमा रूकुम पश्चिमको चौरदारी स्थित मिशन अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नेपालगंज लगिएको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले साउन 29 गते नै 5 जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा वीरेन्द्र खत्री, नीरज रोकाया, शिशिर योगी गोसाई, लक्ष्मण रोकाया र विनोद गोसाई रहेका छन्। उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा जाजरकोट जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाले साउको गुणस्तर र परिपक्वता नपुगेको भन्दै भदौ 10 गते भन्दा अघि स्याउ नटिप्न तथा बिक्री वितरण नगर्न कृषकलाई आग्रह गरेको छ। यस वर्ष साउको फल लाग्ने समयमा आएको हावाहुरीका कारण उत्पादन समेत कमी आउने आकलन गरिएको छ। नगरपालिकाले सूचना जारी गर्दै समय अगावै स्याउ टिपेर बजारमा ल्याउँदा स्वाद, गुणस्तर र बजार मूल्यमा असर पर्न सक्ने भएकाले तोकेको मिति अघि नटिप्न नगरपालिकाले अनुरोध गरेको हो। आवश्यक गुणस्तर र परिपक्वता नपुगेसम्म स्याउको टिपाई तथा हार्भेस्ट नगर्न कृषकलाई आग्रह गरिएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
19: यो साल त ढुक्क भयो है बुढी।
20: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यस्तो आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
19: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
21: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
22: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
23: खुसीको खबर,
2: के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
3: धेरै धेरै धन्यवाद छ है नानी।
4: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
3: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
4: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
3: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्के तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
4: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
3: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
4: सम्पर्क मोबाइल नम्बर 98400-46368।
23: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
24: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नुभयो?
25: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
24: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
25: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
24: 198-198।
26: हजुर, तपाईँहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। कर्णाली प्रदेश सरकारले पूर्वाधार निर्माण कार्यको गुणस्तर परीक्षण गर्न प्रयोगशाला सञ्चालनका लागि यस वर्ष 20 लाख रूपियाँ विनियोजन गरेको छ। आर्थिक वर्ष 2080-81 प्रयोगमा ल्याइएको प्रयोगशालाको कामलाई अघि बढ़ाउन वर्षेनी बजेट विनियोजन गर्ने गरिएको छ। यो वर्ष योजना कार्यान्वयनका लागि 20 लाख बजेट विनियोजन गरिएको जनाइएको छ। बजेटबाट प्रयोगशालामा आवश्यक पर्ने सामग्री खरिद गरिने निर्देशनालयका सूचना अधिकारी वीरेन्द्र जङसाहीले जानकारी दिनुभयो। आवश्यक सामग्री

0: मध्यतिर दुई दिनको भारत भ्रमणमा आउने बताएका थिए। यसका साथै बंगलादेशी अधिकारीहरूले गएको हप्ता प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबारे पनि जानकारी गराएका थिए, तर भ्रमण रद्द भएको हो।
1: भेरी खबरमा अब खेल खबर। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेट हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेटाएको हो। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा मैदानमा हराएको हो। अगस्तमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जित हो। यसअघि सन् 2017 घरेलु मैदान मिरपुरमा भएको टेस्ट क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो।
0: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
1: जाजुकोटमा पहिरोमा परि 4 जनाको मृत्यु, 200लाई सुरक्षित स्थानमा सारियो। कर्णाली प्रदेश सरकारले आपतकालीन राहत सामग्री पठायो।
0: आज नाग पञ्चमी, नागको पूजा आराधना गरी मनाइँदै
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने। कर्णाली प्रदेशमा अझै मन्त्री परिषद विस्तार हुन सकेन।
0: र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रच्यो। हवस् त, तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
2: यो हो रेडियो टाइगर 99.2 MHz। Radio Tiger Studio Time. अहिले बिहानको 7 बजेको छ।
3: यस टाइम्सका प्रायोजक पुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर पुलिगाउँमा जाओ।
4: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
5: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
4: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482979774।
6: ये नानी कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
7: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
8: अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप्राइटर राधा रिजाल 98692177777। घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुरबाबा नगरपालिका 1 भुरिगाउँ बर्दिया।
9: राजवंशी मेडिकल हल भुरिगाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श।

0: हात घोडा जिउ दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी मालिस गर्ने सिक्ने आधुनिक मेसिनबाट सेवा दिइने दिशा पिसाब रोकिएमा निष्कासन गराउने सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श रगत दिशा पिसाबको परीक्षण समेत गराइने बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने कहाँ जाने कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने राजवंशी मेडिकल हल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ सम्पर्क मोबाइल नम्बर 9858025002 र 9820441461।
1: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुकुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही भाद्र 5 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली किन्नी खुरीगाउँ बर्दिया।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुनि।

0: कान्छी
1: गहना कहाँबाट किने सोच बनाएकी छौ?
0: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुन चाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत भिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
1: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
0: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
1: प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9883638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: सम्झु कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए। ओ महाराज है, म फेरि नमन सपिङ सेन्टरमा जाएको।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
4: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सिक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल ठाकुर बाबा नगरपालिका 1 भुरी गाउँ, सम्पर्क मोबाइल नम्बर 9858025002 र 9820441461।
5: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
6: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ, यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
7: ल यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
8: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो, सम्पर्क मोबाइल नम्बर 9861086993।
9: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

कार्यक्रममा जो 23 अन्तरपुरको प्रतीक्षामा छु, तपाईँले गर्नुभएको प्रतीक्षाको घडीलाई हामीले समाप्त पार्दै हामी यतिखेर उपस्थित भइसकेका छौं। रेडीको सेटबाट तपाईँको घर घरमा गुन्जयमान गरिरहेका छौं। कोही नाग पूजा गर्दै हुनुहुन्छ त कोही नाग पूजा गरिसकेर रेडियो सुन्दै हुनुहुन्छ। आज हामी विशेष तपाईँलाई जानकारी दिँदै जानेछौं। कार्यक्रमको शुरूवाती चरणमा हुनुहुन्छ, कार्यक्रमलाई म ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचर

0: आज मिति 2083 भदौ 1 गते आज सोमबार तदनुसार ईस्वी सन् 2026 अगस्त 17 तारिक नेपाल सम्बत 1146 गुल्लाथ्वा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु श्रावण शुक्ल पक्ष सूर्योदयमा पञ्चमी 33 घड़ी 24 पला दिनको 6:57 अस्ता नक्षत्र 3 घड़ी 11 पला बिहानको 6:52 सातयुग 6 घड़ी 3 पला भवकरण 3 घड़ी 12 पला आज आनन्द युगमा वज्रयुग रहेको छ। आजको दिन मानेको समय 32 घड़ी 37 पला बिहान सूर्योदय 5:36 जाँदा भयो, साँझ सूर्यास्त 6:38 जाँदा रहनेछ। आज भाद्र संक्रान्ति नाग पञ्चमी आजको पञ्चाङ्गबाट उल्लेख देखिएको छ। आज घर घरमा नाग टाँस्ने दिन हो। आजको दिनमा विशेष गरी कीर्तिपुरमा बाघ भैरव यात्रा आजको पञ्चाङ्ग मूल्य गरिएको छ भने आज धापाखेल नागदह नाग पोखरी टौदह आदि स्थानमा नागको भव्य पूजा गर्ने आजको दिनमा र मेलाहरू पनि लाग्ने परम्परा रहिआएको छ। आजको दिनमा घर घरमा नाग टाँस्ने, घरमा नाग टाँसिसकेपछि अग्नि भय, चट्याङ भय, जल भय अथवा विष भय केही पनि नहुने शास्त्रीय प्रमाणहरू धेरै यत्र तत्र छन्। आज सबैले नागको पूजा गरौं। आज नाग पूजा गर्नेले धेरै कुरामा राम्रो कामहरू गर्न पाउँछन्। नाग देवतालाई खुसी पार्यो भने जमिन जग्गा घर शुद्ध र शान्ति हुन्छ, किनकि नाग देवताको वासस्थान जमिन मुनि भएकाले आज घरको पूर्व र उत्तर कोणमा सम्भव भएसम्म घर लामो छ, जग्गा धेरै छ भने धेरै ठाउँमा नागको स्थान बनाएर पनि पूजा गर्ने चलन र परम्परा रहेको छ। तर घरभित्र नाग पूजा गर्न निषेध गरिएको छ। आजको दिनमा नाग पूजा गर्दा सबैले नागलाई सिन्दूर अनिवार्य रूपमा अर्पण गर्नु, दुध र दहीले स्नान गराउनु, मह चिनीहरू सगभर नराख्नु होला किनकि नागलाई कुल्यो अपच रहनेछ। अनि धेरै ठाउँमा आज नाग पूजा गर्दाखेरि तपाईँहरूले दिशा बिगार्नु भएको हो कि भन्नलाई आभास भइरहेको छ। मैले हिजो अस्तिको कार्यक्रममा यो भदौ असोज र कार्तिकमा पूर्वतिर नाकको शिर हुन्छन् भनेको थिएँ। पूर्वतिर शिर गरेर भनेको नाकको शिर चाहिँ पूर्वतिर पारेर पूजा गर्नुपर्छ। नाकको शिर पूर्व भइसकेपछि हामी पूर्व बस्नु हुँदैन, कि हामी पश्चिम बस्नु पर्यो कि हामी दक्षिणतर्फ बसेर नाकको सेवा गर्नुपर्ने आजको सम्पूर्ण जानकारी दिए। अब कार्यक्रममा ग्रह गोचर र तपाईँको राशिफल आजको दिन यो महिनाभरिको राशिफल हुनेछ। अन्य कुरा नाग पञ्चमीको बारेमा श्लोकहरू पनि गाउनेछौ, नागको श्लोक सँगसँगै नागबाट तपाईँलाई ध्यान पनि गराउनेछौ। आज तपाईँले घरमा रेडियो सुन्नुभयो भने मात्रै पनि तपाईँ घरमा नागको आवाज त्यहाँ आउँछ, भनेको नागको मन्त्रको आवाज आएपछि नाग प्रसन्न हुन्छन्। सकभर आफ्नो घरमा आएका ब्राह्मण अतिथिहरूलाई आज सिधाहरू दान दिएर पठाउनुपर्छ, किनभने आजको सिधा नाकको सिधा रहेको छ। आज तपाईँले धेरै ठाउँमा मलाई हिजो फोन आएको छ, हाम्रो गाउँमा खोला छैन, हाम्रो गाउँमा कुवा छैन, कहाँ पूजा गर्ने, पानीको ट्याङ्कीमा पूजा गर्नुहुन्छ भन्नुभएको थियो। मैले भने जहाँ छ त्यहीँ गर्नु, छैन भने घरको पूर्व उत्तर कुडामा अलिक पर जहाँ महिनावारी भएको बेला, सुत्तको जुठो परेको बेला, फोहोर फाल्ने अवस्था नरहँदैन त्यस्तो ठाउँ छ भने राख्नु होला। थोरै जग्गा छ, आजभोलि सबैजना सहरीकरण हुनुभएको छ, 10 धुर 12 धुरसम्म जग्गा छ भने त्यस्तो सानो ठाउँमा राखेर भोलि त्यहाँ छुइछाई भयो भने असत्य अशुभ हुन्छ। नाग देवताको स्थापना गरिसकेपछि सकभर त्यहाँबाट उठाउनु हुँदैन, फेरि ख्याल गर्नुहोला। मैले आज एक ठाउँमा बिहानै मलाई फोन आयो, मलाई उहाँले पूजा गरेको ठाउँ देखाउनु भयो, मैले भने यो आग नै कोड पर्यो, उहाँले भन्नुभयो मेरो घरमा आगो लागि भइसक्यो, मैले भने नाग देवता रुष्ट हुनुभयो किनकि नाग देवतालाई तातोमा रहेर पूजा गराउनु भयो, किनकि अग्निकोड भनेको अग्नि तत्वको सर्कुलर गर्ने ठाउँ, अग्नि तत्वलाई सञ्चय गर्ने ठाउँमा नागलाई राखेपछि अनि नाग जल्दैन, नाग जल्नु भनेको तपाईँको घर जलेन, त्यही भएर उहाँले भन्नुभयो अब के गर्ने, मैले भने अर्को नाग पञ्चमीमा तयारी गर्नुहोस्, तपाईँले 5-7 ब्राह्मण राखेर त्यो घरमा भएका अग्निकोडमा भएका नाग देवताको मन्दिरलाई उत्तर पूर्व स्थान कोडमा राख्ने तयारी गर्नुहोस् भने मैले त्यसै गरी तपाईँहरूलाई केही त्यस्ता अप्ठ्यारा कुराहरू छन् भने जानकारी म आज दिनेछु। तपाईँहरूले हामीलाई हाम्रो पात्रो एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ, तपाईँले त्यहाँबाट पनि हामीलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी लिन सक्नुहुनेछ र त्यहाँ पनि केही कमेन्टहरू राख्नु भयो भने, महत्वपूर्ण कुराको कमेन्ट राख्नु भयो भने पनि भइहाल्छ है। त्यही भएर अब तपाईँलाई म आज नाकको मन्त्र पनि सुनाउँछु, सबै कुरा सुनाउँछु। त्योभन्दा पहिले ग्रह गोचर र राशिफल प्रस्तुत गर्छु, त्यस पछाडि हामी तपाईँसँग एक घण्टाको समय तपाईँलाई हामी गन्थन मन्थन गरेर जानेछ। अहिले भने कार्यक्रममा यतिखेर ग्रह गोचर सूर्य कर्कट राशिमा छन्, चन्द्रमा कन्या राशिमा छन्, मंगल मिथुन राशिमा रहेका छन् भने बुध कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा छन्, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहमा संकेतहरू देख्न सकिन्छ। अबको क्रममा तपाईँलाई जानकारी गराउँ, आज जन्मिने सम्पूर्ण जातकको कन्या राशि रहनेछ साँझको 7:17 जन्मिनेको कन्या राशि, तदुपरान्त जन्मिने जातकको लागि भने विशेष गरी के रहनेछ त्यस पछाडिको समय भने तुला राशिमा प्रवेश गर्नेछ। अब यो महिना भदौ महिना हो, सूर्य संक्रान्ति भइसकेको छ, यतिखेर भने सूर्य कर्कट राशिमै छन्। अब तपाईँलाई जानकारी गराउँ, आज सूर्य कर्कट राशिबाट सिंह राशिमा कति बजे प्रवेश गर्दैछन् भन्दा आज रातिको 11:28 पछाडि बल्ला सूर्य ग्रह सिंह राशिमा प्रवेश गर्दै हुनुहुन्छ। यसको मतलब वैदिक हिसाब अनुसार रातिबाट बल्ला भदौ महिना प्रारम्भ रहन्छ, यानि कि सूर्यको गतिको परिवर्तनले गर्दा। अब यो महिनाको एकदम सटिकमा तपाईँको राशिफल र राशिफल पछि तपाईँसँग अन्य कुरा पनि गर्नेछौँ र फोनमा पनि प्रत्यक्ष कुराकानी पनि गर्छौ। अहिले भने यो महिना भदौ महिनाको विशेष राशिफल यस प्रकार रहेको छ। मंगल कारक, उन्नति कारक, प्रगति कारक र स्वास्थ्यमा सुधार कारक मेषलाई संकेत छ यो भदौ महिना। मन डराउन सक्छ, अलि चहल पहल बढी हुन सक्छ, शत्रुको भय रहन्छ, व्यापारमा घाटा बेहोर्नुपर्छ भदौ महिनामा। उन्नति राम्रो छ, जग्गाको कामले साथ पाउनेछ, अधुरा कामहरू पूरा हुन्छन्, स्वास्थ्यमा सुधार हुन्छ भने कहिले काहीँ व्यापारमा सामान्य घटी बढी उन्नति कमी हुने खालको भदौ महिनाको राशिलाई मिथुनले संकेत गरेको छ। ज्ञान बुद्धि विवेकले असाध्य उच्च शिखरमा प्राप्ति गर्नेछ, सफलता हात पर्न धेरै बेर लाग्ने छैन, उन्नति राम्रो छ यो भदौ महिना कर्कट राशिको लागि। यहाँबाट हेर्दाखेरि उन्नति नै उन्नति मात्र देखिन्छ, सन्तानको पनि प्राप्तिको सम्भावना छ। पैसा भन्दा पनि इज्जत कमाउने महिना रह्यो सिंह राशिले, सरकारी जागिरमा पदवृद्धि हुन सक्छ, आफ्नो वर्चस्व कायम रहनेछ, अरूले आफूलाई प्रशंसा गर्नेछ, भदौ महिना आफ्नो स्वामी महिना पनि हो। यो महिनामा उन्नति हुनुका साथसाथमा कहिले काहीँ भने अलिकति दाजुभाइबाट चाहिँ फाटो हुनुपर्छ कि भन्ने शंका पनि सिंह राशिलाई देख्न सकिन्छ। उन्नति र प्रगतिको लागि वातावरण राम्रो छ, मान सम्मानमा वृद्धि हुने खालका योगहरू छन्, अलिकति सरकारी काममा मुद्दामा होला झुटो आरोपहरू अलिकति सामना गर्नुपर्ने खालको योग भएकाले विशेष सावधानी अपनाउनु होला। यो महिनाको अन्त्यतिर कहिलेकाहीँ झुटो आरोपको सामना गर्नुपर्ने हुँदा विशेष सावधानीका साथ अगाडि बढ्नु कन्या राशिलाई शुभ यो महिनामा हुन सक्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: अलिकति कामहरूमा अवरोध आउने महिना रहेको छ भने स्वास्थ्यमा निकै गाह्रो पर्न सक्छ, आफन्तहरूले साथ नदिँदा एक्लोपनको महसुस तुलालाई संकेत छ, अलिकति प्रेममा पनि घाटा बेहोर्नुपर्छ, वैवाहिक सम्बन्धमा खटपटिया आउने योग छ। तपाईँको यो उन्नति र प्रगतिमा धेरै कुरामा सहज हुनेछ। मान सम्मानमा वृद्धि रहनु आजको आवश्यकता रह्यो भने अलिकति कामबाट भने केही ढिला सुस्तै हुन सक्ने सम्भावनाको योग राशि वृश्चिक राशिलाई संकेतहरू देख्न सकिने योग छ। मान सम्मानमा वृद्धि हुनुका साथसाथमा इष्टमित्र र साथीभाइहरूले साथ दिने योग रहेको छ। मान सम्मानमा वृद्धि हुन्छ, नबनेका कामहरू भने बन्दै जान सक्ने सम्भावनाको योग छ। मकर राशि हुनेको लागि यो महिना उन्नति र प्रगतिमा राम्रो अवसरहरू जुटाउने योग छ। विशेष गरी धार्मिक क्षेत्रमा मन वृद्धि रहनेछ भने आफ्नो पुराना साथीहरूसँग पनि भेटघाटको साथसाथमा स्वादिष्ट मिष्ठान्न भोजनमा पनि सुखद बन्ने खालको योग छ। आफ्नो गोप्य कुरालाई सुरक्षित राख्नु नै बेस हुनेछ भने धनस्थानमा राहु यो महिनाभरि हुने भएकाले आमदानी भन्दा खर्चमा भने वृद्धि भदौ महिनाको राशिले संकेत देखाउँछ। यतिखेर यो महिनामा राम्रो उन्नतिप्रद योगहरू पनि छन्, प्रेममा पनि सफल

0: लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय, भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
2: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीको विशेष विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं। विशेष गरी नाको मन्त्र अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायनैव च सुमन्।

0: అనంతం వాసుకిం శేషం పద్మనాభం సకంబలం శంఖపాలం దాతరాష్ట్రం తక్షకం కాళీయం తథా ఏతాని నమ నామాని నాగానాం స మహాత్మనాం సాయంకాలే పఠే నిత్యం ప్రాతకాలే విశేషతః తస్మై విషభయం నాస్తి సర్వత్ర విజయీ భవేత్. నాక మంత్ర అసత్య పవిత్ర మంత్ర హో. విశేషగరి ఫుల్ చందన అక్షతాహరూలే పూజాహరూ గర్ని హై गाईको दूधहरू राखेर विशेष गरी लाभाहरूले पूजाहरू गर्ने सर्वबाट भय हुँदैन, एउटा विष पनि लाग्दैन. अर्को कुरा के हुन्छ भने अग्नि विद्युत जलको भय पनि हुँदैन भन्ने शास्त्रमा मान्यता रहेको छ. यो किन यसो गरियो भने यो ऋषि महर्षिहरूले गर्दै आएका, ऋषि महर्षिहरूलाई पनि नागले रक्षा गर्दै आएको त्यस दिनदेखि नै नागको पूजा गर्ने परम्परा, हामी प्रकृति पूजकहरूले, हामी सनातनी नै वास्तवमा प्रकृति पूजक हौं, त्यसो भएको हुँदा तपाईँहरूले यो यसरी विधिवत रूपमा गरिएका कर्म र आज तपाईँहरूले विशेष गरी नागको पूजाहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ. अब हामी आजको यो राशिफल पनि बताइसकेका छौं. अब तपाईँसँग फोनमा पनि कुराकानी गर्नै छ, तपाईँका कमेन्टहरू के के छन् हेर्नै छ, होइन? कमेन्ट तर्फ जाउँ. एक्चुली केही कमेन्ट रहेछन् भने हामी कमेन्टलाई हेरिहालौं, कमेन्ट रहेन रहेछ भने चाहिँ फेरि हामी तपाईँसँग फोनमा नै कुराकानी गर्ने प्रयास गर्छौं. के के छ तपाईँको घरतिरको चलन त्यो पनि जानकारी गराउनु होला. एउटा राधे राधे गुरु म चाहिँ बैतडीबाट सुन्दैछु भन्नुभएको छ, एउटा कमेन्ट आएको रहेछ. अन्य कमेन्टहरू छैनन्, अरू कमेन्टहरू छैनन्. यतिखेर भर्खरै अनन्तम वासुकिम श्रेष्ठम पद्मनामम कमलम भनेर मन्त्र लेख्नु भएको छ. सकुन विश्वकर्मा सनातन रेडियो नेटवर्क सुन्दैछु काठमाडौँबाट, राधेश्याम भन्नुभएको छ, विशेष धन्यवाद. सम्पूर्ण रेडियो कर्मी, रेडियो श्रोता, रेडियोका प्यारा, सनातनी धर्मका, वैदिक सनातन धर्म, हिन्दू धर्मका अनुयायीहरूलाई आज नाग पञ्चमी नाग पूजाको सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना. तपाईँ र हाम्रो घरमा नागले विष होइन अमृत वर्षाओस् है. तपाईँ हाम्रो घरमा अमृत नै वर्षियो भने धेरै कुरामा ठिक हुन्छ है. त्यसो भएको हुँदा विशेष गरी हामी यतिखेर नेपालभरमा बजिरहेका छौं, धेरै कमेन्ट छैनन्, हामीसँग तपाईँको जिज्ञासाहरू नभइसकेपछि हामी फोनतर्फ लागिहाल्छौ. कोही जिज्ञासु यतिखेर हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु. को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? अलि आवाज बुझेको छैन, उता रेडीको भोलमालाई सानो गर्नु होला अनि फेरि भन्नु त, को बोल्दै हुनुहुन्छ अरे?
1: हजुर, प्रमोद पासवान रौतहट जिल्लाबाट.
0: रौतहट जिल्लामा हुनुहुन्छ, अनि रौतहट कुन ठाउँमा हुनुहुन्छ अहिले? अनि चन्द्रनिगापुरमा कुन रेडियोबाट बज्छ?
1: गुन्जन
0: एफएममा बजिरहेको छ. अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: नातिको
0: साल महिना गते समय भनिदिनु त.
1: 2082 साल
0: कार्तिक महिनाको 10 गते सोमबार. कति बजे?
1: 11 बजे.
0: बिहान कि बेलुका?
1: बिहान.
0: कुन जिल्लामा भयो तपाईँको नातिको जन्म?
1: रौतहट.
0: भने आज तपाईँको घरमा नाक टाँस्नु भयो कि टाँस्नु भएन?
1: टाँसेको छ.
0: आफैले कि ब्राह्मण बोलाएर?
1: गुरुले गुरुले आफै.
0: अनि छोरी मान्छेले? अनि छोरी मान्छेले नाक टाँस्छन् त. ए मेरो भगवान्. अब यो तपाईँको सुन्नु न,
1: हजुर,
0: फोन काटिनेवाला छ. तपाईँको रेडियो भोलम स्थान गर्नु भएर नि फोन काटिन्छ, के गरौँ अब? यो तपाईँको नातिको छ नि, 82 सालको कार्तिकको 10 गते 11 बजेर 33 मिनटमा जन्मिएको नातिको नाम भूबाट नाम आउँछ, भूषण नाम राख्नु, भूषण है, बुझ्नुभयो?
1: हजुर.
0: भूषण नाम आउँछ, धनुराशि हुन्छ, लग्नमा धनु लग्न देखिन्छ. यो बच्चालाई पनि असाध्य राम्रो योग छ, यो बच्चाको भाग्यमा नै योग छ. अलिकति यतिखेर अब यो सिद्धा भन्ने कुरा चलिरहेको छ, सामान्य छालाहरूमा समस्या, कहिले काहीँ श्वास प्रश्वासमा सामान्य समस्या आउन सक्ने सम्भावना छ, अरू कुरामा ठिक छ, त्यस्तो आत्तिनु पर्ने कुरा छैन, भाग्यमानी छ। पढाइरहेकोलाई राम्रै हुन्छ र अब यो सात वर्षपछि चाहिँ संकटा भन्ने गरेर चल्छ, सात वर्षमा सिद्धा छ, सात वर्षपछि एकचोटि फेरि चुनाएर आएर संकटा ग्रहको शान्तिहरू गर्ने, संकटाको पूजा पाठहरू गर्ने गर्दाखेरि राम्रो हुन्छ है। अरू केही यो बच्चालाई सबैभन्दा राम्रो अङ्क भनेको पाँच अङ्क राम्रो हुन्छ, कालो रंग राम्रो हुन्छ, पहेँलो रंग राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। हामीसँग हुनुहुन्थ्यो आफ्नो जिज्ञासा र पहलबाट राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीको जानकारी मलाई प्राप्त भइरहेको छ। यतिखेर हामीसँग आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि तपाईँसँग जोडिएका छौं। मुम्बई राष्ट्रबाट सन्देश राधे राधे भन्नुभएको छ, कार्यक्रम सुनिरहनु भएको रहेछ। महिलाले नाग पूजा गर्नुहुन्छ कि हुँदैन, राज राज गुरु भनेर माया पौडेले लेख्नु भएको छ, महिलाले नाग पूजा गर्न हुँदैन, नागलाई स्पर्श नगर्नु है त। यो जानकारी दिए, अन्य केही जिज्ञासा भए हामी तपाईँको बारेमा जानकारी दिने नै छौँ। यतिखेर भने छोटो कार्यक्रममा पालो भएको छ विश्रामको, विश्रामपछि म तपाईँलाई पुनः स्वागत गर्छु, हामी सँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73601।
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेका तपाईं सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू भने हामी तपाईँलाई दिइरहेका छौं। हामी 98453 97658 र 98142 73 601 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी नै रहनेछ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयासमा लागिरहेको छु। हामी निरन्तर तपाईँसँग छौं र तपाईँसँग भएका विभिन्न जानकारीहरू भने दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73 601 सिधा सम्पर्कमा हामी रहनेछौ। यतिखेर कोही जिज्ञासु तपाईँ पनि बन्दै आउन सक्नुहुन्छ भने हामीसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142 73 601 सिधा सम्पर्कमा हामी रहनेछौ र हामीसँग भएका विभिन्न जानकारीहरू हामी तपाईँलाई दिँदै जानेछौ। यतिखेर राधे राधे, घरका छोरा मान्छे हुनुहुन्न, के गर्ने होला, ढोकामा नाक टाँसेर पूजा गर्न पनि हुँदैन र गुरु बताइदिनुहोस् न भन्नुभएको छ। अब यस्तो छ, अब त्यो त ब्राह्मणले गर्ने कर्म हो नि त, यो त मन्त्र पढ्नु परेन, त्यसको विधि छैन, पद्धति छैन त, होइन। आफूले चाहिँ नाक नटाँस्नु होला, ओल्लो घरमा आउने पल्लो घरमा आउने गुरु भएर बरु बोलाएर ल्याएर टाँस्न आउनु होला, आफूले नाक नटाँस्नु होला। अब कागज चाहिँ टाँस्न आउने भने कागज चाहिँ नागै होइन र भन्ने होइन नि त, कागजमा पनि नाक छ भन्ने परिकल्पना हो नि त हामीले टाँस्नु भनेको, होइन। त्यसो भएकोले सकभर छोरी मान्छेले नाक नटाँस्नु नै भन्छु म चाहिँ है। कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ नि, कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर, अलि आवाज सानो आयो, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर तपाईँ? हजुरको शुभ नाम?
1: शुभ नाम दीर्घ माया।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: आफ्नै बारेमा हेर्न चाहन्छु।
0: आफ्नो साल महिना गते समय भन्दैन त?
1: 2028 साल अनि वैशाख होइन फागुन 20 गते।
0: तपाईँले त्यो कुरा कपीमा लेख्नु भएको छ कि छैन?
1: हजुर,
0: कपीमा लेख्नु भएको छ कि छैन?
1: कपीमा छैन, मुखैमा आउँछ नि।
0: अनि घरि बैशाख घरि फागुन नआएको हो त? फेरि भन्नु, फेरि सुरुदेखि
1: फागुन फागुन
0: सुरुदेखि भन्नु। कति सालमा जन्मिनु भयो?
1: 2028 साल।
0: कुन महिना?
1: फागुन 20 गते।
0: के बार परेको थियो? फागुनको 20 गते 28 सालमा बिहिबार परेको छैन। अहिले छुट्टिन्छु ल, राधे राधे। अब राधे राधे भन्नु त,
1: राधे राधे।
0: ल छुट्टी हो, त्यो आमालाई सोधेर फेरि फोन गर्नु है।
1: आमालाई
0: जति त्यही भन्नुहुन्छ भने हेर्न मिलेन है।
1: खैकोनै त 28 गते अनि फागुन 20 गते अरे, अनि बिहिबार साने जी भन्छन्।
0: त्यही त, अब यो अब अहिले यहाँ रेडियोमा छलफल नगरौँ, त्यस्तो समस्या छ भने दिउँसो फोन गरेर चेक गरेर लाउनु पर्छ। अहिले छुट्टिन्छु है त। राधे राधे
1: राधे राधे श्रीमानको त हेरौँ न त।
0: अब फोन राख्नु अनि फेरि फोन प्रयास गर्नु है।
1: फेरि नि लाग्नै लाग्दैन,
0: लाग्छ लाग्छ। ल छुट्टी भयो, राधे राधे
1: राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हेर्न भने मिलेन। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईँहरूसँग भएका विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि को बोल्दै, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म गोर्खा हरणबारी नगरपालिका,
0: गोर्खाको हरणबारीबाट बोल्दै हुनुहुन्छ? को बोल्दै हुनुहुन्छ त्यहाँबाट? सानो माया राणा। कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ तपाईँ? कसको बारेमा हेर्नुहुन्छ आज? माइलो छोराको साल महिना गते समय सबै थाहा छ? भदौको 6 गते सोमबार कति बजे?
2: 9 बजी हजुर।
0: ठ्याक्कै 9 बजी हो?
2: हजुर।
0: बिहान कि बेलुका? कुन जिल्लामा भयो जन्म? अनि आज नाक टाक्न गुरुबा आउनुभयो कि भएन? त्यसो अहिले अन्त टाक्दै हुन्छ, आइपुग्नुहुन्छ होइन? ए अनि सिधा दिनुहुन्छ कि दिनुहुन्न आज तपाईँहरू? सिधा दिनुहुन्छ कि दिनुहुन्न?
2: सिधा दिन्छ।
0: ठिक पार्नुभयो? त्यही त, सिधा चाहिँ तयारी गर्नु भएको छैन? के के खानुभयो उठेर आज?
2: केही खाइएन,
0: अहिले चिया पनि
2: खाइएन।
0: म त अहिले बुवाको बराती हुनुहुन्छ, म त सिधामा सिधा हाल्ने टपरी बुनिसक्नु भएको छ कि छैन? कि प्लास्टिकमा गर्ने? के को टपरी छ? सालको पातको। के के हाल्नु छ आज टपरीमा भन्नु न मलाई, म पनि सिक्नु पर्यो। चामल, घिउ, दाल, नुन, यति हाले चाहिँ भयो होइन? मह हाल्नुहुन्छ कि हाल्नुहुन्न? मह हाल्नुहुन्न है? अनि त्यहाँ फलफुल राख्नुहुन्छ कि राख्नुहुन्न?
2: हजुर,
0: मह तिर राखेको नि त हाम्रो। मह दान गर्नु त ठुलो कुरा हो नि त, विशेष गरी पितृमा चाहिँ अनिवार्य हो। यो सिधा त पितृको होइन नि त, नाकको सिधा हो नि त, त्यही भएर अनिवार्य होइन, तर राखेको राम्रो हुन्छ। अनि त्यहाँ नि त्यहाँ भेटिरहन्छ, राख्नु न सिधामा, खुसुक्क भनौँ न, कति दिनुहुन्छ? सुन्नु न, सुन्नु न, खुसुक्क भन्नु त, कति राख्नुहुन्छ भेटीमा? तपाईँले जसरी भन्नुभयो, अब त काम गर्नुहुन्छ गर्नु थाहा छैन, त्यस्तै गरी सिधा दान गर्नुहुन्छ भने राम्रो रहेछ, तयारी गर्नु होला। कहिले काहीँ गोरहरू फुत्त आएर टाँसेर हिँडिहाल्नुहुन्छ, अनि टिको लगाएर अनि कुश पानी समाएर दिने गर्नु भएको छ कि त्यतिकै टिको लगाएर दिनुहुन्छ हातमा? ए सबैतिर भ्याउनुहुन्छ होइन? ल ठिक छ, अब यो तपाईँको छोराको हेरौँ है त। 45 सालको भदौको 6 गते 9 बजे बिहान, राशिको नाम ज्येष्ठा, नक्षत्रको तेस्रो पावबाट नाम जोड छ युवराज। ज्येष्ठा नक्षत्रको तेस्रो पाव, बुढो यको इकारवाला युवराज, वृश्चिक राशि हुन्छ। हजुर, युवराज बुढो यको इकारवाला के हेर्ने के सहसम्म राशिको नाम चाहिँ भनेपछि चिना पनि कोर्नु भएको छैन? चिना कोर्नु पर्यो नि त, छोराको अनि धेरै कुरा हेर्नुपर्छ, हामी चिना कोरिहाल्छौँ नि, फोन गर्नु दिउँछ है चिनाको लागि। ल
2: छोरालाई सोध्छु बाबु, गुरुजी अब छोराहरू अब नगरपालिका जाइरहेछ, 2 वर्ष भइसक्यो, 2.5 वर्ष
0: भइसक्यो, बिहा भएको, म हेर्दैछु, सुन्नु न, पहिलो नम्बरमा तपाईँको छोरालाई सातो माङ्गलिक छ, वैवाहिक जीवनमा बिग्रिन्छ भन्छु मैले पहिलो नम्बरमा। के छ बिहा, आफ्नो जातको गर्नुभयो कि अरूको जातको?
2: आफ्नै जात हो,
0: झगडा पर्छ पर्दैन?
2: माघी
0: विवाह गर्नु भए, सातो माङ्गलिक छ, आठसम्म बिहा गर्नु भएन भने यसले पनि तपाईँको जायजन्ममा रोकिरहेको हुन सक्छ। अर्को कुरा, तपाईँको घरमा एउटा
2: आसन बिहे गरेको हो गर्नु लाउनु भनेर गर्नु लायो कसरी गरे
0: त्यो त थाहा भएन। अनि पितृको दोष पनि परेको छ तपाईँको घरमा, पितृ कोही मान्छे अकालमा, तपाईँको घर परिवारका मान्छे अकालमा मृत्यु भएको छ, यी दुईटा कुरोको शान्ति गरौँ। तपाईँको छोराको धेरै राम्रो हुन्छ है, यो पितृदोषको लागि सात दिनको सप्पा नै लाउनुपर्छ। अब आँखसँग बिहे गरिसकेको हो भने ठिकै हुन्छ, त्यस्तो नराम्रो छैन, जायजमा हुन्छन् है, अहिले आफ्नो पर्ने ग्रहहरू छैनन्। अहिले यहाँबाट हेर्दाखेरि तपाईँको छोरालाई 29 वर्षदेखि 32 वर्षसम्ममा चाहिँ विशेष गरी धान्य थियो, अहिले भ्रामरी र अहिले भद्रिकामा आएछ। पहिलो सन्तान छोरा हुने सम्भावना बढी छ, त्यस्तो आँटिनु पर्दैन, छोरा पनि हुन्छन् छोरी पनि हुन्छन्। अब त्यो कति कुराहरू आफूले अब अहिले यतिखेर पाइ नहाल्ने भन्ने सल्लाह होला के होला, जियोस् अलिकति ख्याल गर्नुहोला। र यो विशेष गरी माङ्गलिकले धेरै कुरामा गडबडी गर्छ है, तपाईँले भर्खरै भन्नुभयो बिहा गरेको 2 वर्ष भयो भन्नुभयो होइन। अब हजुरको छोरा कति वर्ष हुनु मैले थाहा छ
2: खै
0: गुरुजी, म त छैन 37-38 वर्ष हुनुभयो। अब 38 वर्षमा भर्खर बिहे गरेको भनेपछि त अनि 35-40 बिहे गर्नुभएछ भनेको 35 सम्म बिहे नहुनु कारण भनेको माङ्गलिकै हो। यी माङ्गलिकले नै फेरि सन्तानलाई पनि अलिकति हानि गरिदिन्छ, यसलाई विशेष गरी राम्रोसँग सल्लाह गरेर पूजापाठहरू गर्नु, पितृको नाममा यसो सत्ताहरू लाउने तयारी गर्नु, सन्तान पक्का हुन्छ, हुँदै नहुने भन्ने छैन है। हुन्छ ल, ठिक त यही गर्नु होला। अरू के छ विशेष जिज्ञासा? विदेश जान हुँदैन यस्तो मान्छेले, जागिरमा राम्रै हुन्छ, बरु जागिर सँगसँगै व्यापार पनि गर्नु रे भनिदिनु होला है त।
2: हजुर
0: अहिले छुट्टिन्छु ल, कान्छोको लागि मलाई दिउँसो फोन गर्नु होला, अहिले छुट्टिन्छु, राधे राधे। सबै कुरा ठिक छन्, मैले भनेका 2-3 कुराहरू एकदम ध्यान दिनु होला, अहिले छुट्टिन्छु है त, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विशेष कुराकानी र विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीको जानकारीहरू भने दिने प्रयासमा हामी लागिरहेका छौं। 98453 97658 र 98142-73601 सिधा तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ, कोही जिज्ञासु हुनुहुन्छ। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? मनिषाजी हारैमा हुनुहुन्छ, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले? ए रेडियो बैतडीबाट सुन्नुहुन्छ। अनि आज नाक काट्नुभयो कि भएन? के भयो के भएर हुने नआयो त? को बित्यो कि केही जन्मियो कि के भयो? को बित्या? ओल्ला घर पल्ला घर, तपाईँको काका ठुलो बाहरू हो कि अरुणी हो? तपाईँको आमा भन्नाले को ठ्याक्कै भनौँ न नाता, तपाईँको आफ्नै सासू बित्या? ल अनि ओल्लो पल्लो सासू बित्यो, तपाईँलाई के को लाग्छ झुटो फेरि? भनेपछि गाउँमा जो मरे पनि 1 वर्ष त गाउँमा पूजा गर्न हुँदैन हो, दसैँमा पनि टिको लाउनु हुँदैन? ए बाछी भएपछि हुन्छ, भनेपछि पोहोरको दसैँमा तपाईँले तपाईँहरूको गाउँमै कसैले पनि टिको लाउनु भएन? गाउँभरि नि के पर्यो भने तपाईँको सासूको देउरानी हुनु कि जेठानी हुनु कि अझै अझै परका हुन्? तपाईँको आफ्नै ससुराको भाउजू हो? काका ससुराको काकाको पनि बुहारी बित्दा तपाईँ घरमा 1 वर्ष जुठो पार्नुभयो? लौ ल नि, अनि 1 वर्षभरि मासु खानुभयो कि भएन घरमा? मासु पनि खानु भएन, लसुन टाक पनि खानु भएन?
2: नाथिनी यसले के नै खायो।
0: ए त्यति गरे भए त बरु एउटा बार्नु पनि कुरो ठिकै होला होइन, तर वास्तविक तपाईँलाई जुठो चाहिँ लाग्ने होइन। ल ठिक छ, अब तपाईँको आफ्नो गाउँको पनि केही कुरा परम्परा होला, त्यही अनुसारले गर्नुहोस्। योलाई अब केही पनि खास त यसलाई किन बारिस पनि भन्न भएन, अब त्यो बार्न पाइयो ठिकै छ ल, तर नियम चाहिँ पर्दैन थियो। अहिले भन्नु त कसको बारेमा हेर्नुहुन्छ? साल महिना गते समय भनिदिनु त।
1: 2086
0: माफ गर्नु होला, 82 सालको चैत्र महिनाको क्यालेन्डर हेरेर अनि आफूले कहिले पाएको सन्तान त्यो मजाले यकिन गरेर फोन गर्नु होला, केही पनि मिलेन। अहिले छुट्टिन्छु ल, तपाईँले भने आएको 82 सालको चैतको 6 गते 5 गते मंगलबार पर्दैन। तपाईँ अहिले पोहोरको सालको पात्र हेर्नु, क्यालेन्डर घर घरमा हुन्छ हेर्नु, अनि फेरि फोन गर्नु। अहिले छुट्टिन्छु, राधे राधे। हामीसँग बैतडीबाट हुनुहुन्थ्यो, एउटा राम्रो कुरा सुनाउनु भयो। मैले यही भनेको क्या, अब शास्त्रले बार्नु पर्दैन भन्दा भन्दै पनि बार्नु भयो भने त्यो नराम्रो चाहिँ होइन क्या। फेरि म तपाईँलाई यहाँनिर जोड्छु ल कुरा, किन नराम्रो होइन भने नि हो उहाँको अब आफ्नो ससुराको अब काकाको बुहारी भनेको अब काका ससुर काका हजुरबाको बुहारी भनेपछि अब ठुल्यामै पर्छन् होइन, ठुल्यामै पर्छन् परे। वास्तविक नियमले जुठो बार्नु पर्दैन, त्यो पनि ठिक छ हाम्रो ठाउँमा छ, तर गाउँघरको चलनलाई मान्नुपर्छ यस्तो ठाउँमा। किन अब त्यो घरमा माछा मासु खाएका छन्, लसुन प्याज खाएका छन् होइन, अरू सबै काम गरेर चाहिँ पूजै मात्रै गरेनन् भने बेकामै भयो होइन। एउटा आफ्नो मान्छे हुनु एउटा श्रद्धा हो, म बार्छु भन्दाखेरि बार्नु बार्नु भनेको त चोखो खानु ठिक छ त, म एक वर्ष चोखै खान्छु, एक वर्ष भगवान्लाई पनि म यी मेरो काकी हुन् काकीलाई म सम्झेर चाहिँ भगवान्को पनि सेवा गर्दिनँ, पितृलाई मात्रै सम्झिन्छु भन्नु पनि त्यसलाई नराम्रो चाहिँ भनिहाल्न मिल्दैन कि जस्तो पनि लाग्छ घरिघरि मलाई। तर यो अहिले जुन भएको केसमा मात्र है, अन्य केसमा फेरि यो कुरो नमिल्न सक्छ बुझ्नु पनि। त्यही भएर बरु त्यतिसम्म गरे चाहिँ बरु होला, तर उहाँलाई त जुठो बार्नु पर्ने नियम चाहिँ कतैबाट कुनैबाट पनि छैन, 1% पनि छैन। उहाँको जुठो भनेको 13 दिन हो, 13 दिन पछाडि त जुठो लाग्दैन। ल हामी कार्यक्रम ज्योतिष दर्पणको वेबसाइटमा छौँ, हामी यस्तै यस्तै नयाँ नयाँ कुराहरू थाहा पाउँछौँ तपाईँहरूबाट है, नयाँ नयाँ कुराहरू छन् होइन, हामी तपाईँलाई धेरैभन्दा धेरै जानकारी दिने प्रयास गर्छौँ। कार्यक्रम नेपालभरबाट सुनिरहनु भएको छ, फोन गर्नुहोला फटाफट, नम्बर खाली छ 98453 97658 फटाफट रूपमा फोन गर्ने, हामीसँग कुराकानी गर्ने र हामीसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गर्छु। भदौ महिनामा नयाँ घरमा पसल हाल्नलाई कति कति छ गुरुजी जानकारी दिनु न भन्नुभएको छ साउजीले, साउज असफल भन्नुभएको छ दिपकजी, म्यासेज गर्नुहोला। यता अहिले पात्रो हेर्न मिलिहालेन, प्राइभेट मेसेन्जरमा वाट्सएपमा मेसेज गर्नुभयो भने तपाईँ हाम्रो कुराकानी गर्नुहुन्छ। आज नाग पञ्चमी, हामीले नागको बारेमा केही कुराहरू चर्चा गर्यौँ, तर तपाईँलाई एउटा कुरा अझै जानकारी गराउँ, हामी हरेक दिन तपाईँहरूसँग भएका जानकारीहरू दिने प्रयासमा हरेक दिनमा नै तपाईँहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्ने एउटा प्रयास गरिरहेका छौँ, र हामी चिना हेर्छौँ पनि र चिना बनाउँछौँ पनि। तपाईँ जहाँ हुनुहुन्छ तपाईँलाई घरमै चिना बनाएर हामी तपाईँको बजारसम्म कुरियर पनि गर्न मिल्ने सम्भावना छ है। त्यसो भएको हुँदा हामी भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारी पनि दिन्छौँ र तपाईँसँग भएका विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने एउटा प्रयासमा लागिरहेका छौँ। हामी यतिखेर आफ्नो अनि आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा गर्छौँ। आज हामीले तपाईँ दिनैभरि फोन सकभर नगर्नुहोला, भोलिदेखि तपाईँसँग हामी सम्पर्कमा रहनेछौँ र हामी भोलिदेखि तपाईँहरूको यो भदौ महिना लागिसकेपछि ग्रह शान्ति गर्ने भनेको व्यक्तिहरूको लागि अब 8-9 दिनभित्रमा गरिसक्नुहोला। तपाईँहरूले एकजनाले फोन गर्नुभएको छ, उहाँहरूलाई हामी अब सम्पर्क पनि गर्छौँ। एकजनाले गर्ने भनेर चाहिँ तयारी हुनुभएको छ, उहाँलाई फोन गर्न पाएका छैनौँ, मैले नाम लिन, उहाँले मलाई सम्झिरहनु भएको छ, अब आजदेखि तपाईँलाई सम्झिन्छु, आज चाहिँ अलिकति व्यस्त छु, भोलिबाट तपाईँहरूलाई हामी भरे साँझदेखि तपाईँलाई सम्झिनेछौँ र तपाईँको चिना हेर्नेछौँ र तपाईँको अब दुई तिन चार पाँच छ सात आठ नौ दस गतिसम्म कहिले जोर छ जुराएर गर्नेछ है, नरिसाउनु होला कोही पनि। कहिले काहीँ अलि व्यस्त हुन्छ, तपाईँको फोनलाई सम्बोधन गर्न सकिँदैन, तर मनमा छ क्या तपाईँको नाम। जो मान्छे आफ्नो नजिक हुन्छ नि उहाँ त मेरो आफै त हो नि भने जस्तो भएर अलिकति हेलचेक्राइ गरिन्छ क्या। त्यही भएर तपाईँले के बुझ्नु, मलाई गुरुले किन हेला गर्नुभएको, मलाई गुरुले किन यसो गर्नुभयो आज भोलि भन्नु भने ए म गुरुको प्रिय पात्रमा पर्दो रहेछु भन्ने तपाईँले बुझ्नु पर्यो होइन त। के होइन तपाईँले त्यसरी बुझ्नुभयो भने के हुन्छ, तपाईँले ढुक्क भएर बसेर तपाईँले आनन्दले बसेर तपाईँले के गर्नुपर्छ, अब गुरुले मलाई फोन गर्नुहुन्छ पक्का हो मलाई थाहा छ भन्नु परेन होइन। आज नागपञ्चमीको फेरि पनि तपाईँहरूलाई धेरै धेरै मङ्गलमय शुभकामना। हामीलाई दिउँसो फोन गर्न 98453 97 4 57 98 1 42 73 601 सिधा रूपमा सम्पर्कमा आउने हामीसँग भएका विशेष गरी धेरैभन्दा धेरै हामी तपाईँलाई जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका छौँ। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू हामी गर्ने एउटा प्रयासमा लागिरहेका छौँ। हामी तपाईँसँग धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी तपाईँलाई दिने प्रयास गर्छौँ। हाम्रो फेसबुकमा लक्ष्मण सुवेदी 333 तपाईँले चाहिँ सम्पर्कमा रहेर हामीसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामीसँग तपाईँले जानकारी दिएर हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौँ। तपाईँले फेसबुकमा पनि फलो गर्नुहोला, युट्युबमा पनि फलो गर्नुहोला र हामीलाई प्रत्यक्ष रूपमा सिधा हामीलाई फोन गरेर पनि हामीसँग तपाईँले धेरैभन्दा धेरै कुराहरूको जानकारी दिन सक्नुहुनेछ। आजको लागि कार्यक्रमको अन्तिम भागमा छु, भोलि बिहान तपाईँ र मेरो भेट पुनः रविको धुन तरङ्गमा रहनेछ। तपाईँसम्मको लागि भने आइदिनुहोस्। राधे राधे।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छैन।
1: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, दकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान नवाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-53-00-450।
2: होइन दिदी, किन निराश भएर बस्नु भएको?
3: छोराको बिहेको दिन पनि आइसक्यो। आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
2: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, मुरीगाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारबाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
5: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-484-54-304।
6: यो हो रेडियो टाइगर 99.2 MHz।

गणेशलाल श्रेष्ठबाट भएको थियो। हिजो राति काठमाडौँका निश्चित ठाउँ तोकेर ग्यास बिक्री वितरण गरेको सरकारले अब आफै खुद्रा विक्रेता नबन्ने भएको छ। नेपाल आयल निगमले आजदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका विक्रेताहरूबाट ग्यासको बिक्री वितरण नियमित प्रक्रिया अनुसार हुने जनाएको छ। निगमले सूचना निकालेर उपभोक्तालाई आफूलाई पाइक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न अपील गरेको छ। साथै बिक्री वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्योग विक्रेता तथा वितरकलाई दैनिक विवरण उपलब्ध गराउन निगमले निर्देशन दिएको छ। निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने विक्रेता, वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिण्डर संख्या सहितको विवरण हरेक दिन बिहान 9 बजेभित्र उपलब्ध गराउन उद्योगीहरूलाई निर्देशन दिएको छ। अत्यावश्यक भएका घर आयसी प्रयोजनका लागि प्रयोग हुने उपभोक्तालाई उच्च प्राथमिकतामा राखी ग्यास बिक्री गर्न तथा ग्यास ढुवानी र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालय मार्फत अनुरोध गरिएको निगमले जनाएको छ। यसैले सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बाँड्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्रगोल बनेको थियो। आज साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी, नागको पूजा आराधना र सम्मान गरी नाग पञ्चमी पर्व मनाइँदैछ। आज घरको मूल ढोकामा विधिपूर्वक नागको तस्विर टाँस्ने गरिन्छ। नागको तस्विर घरमा टाँस्दा वर्षभर नाग, सर्प र बिच्छी लगायतका जीवबाट दुःख नहुने र आग लागि मेघ र चट्याङको डरबाट समेत बच्न सकिने धार्मिक विश्वास छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर मास अनुसार भदौको पहिलो दिन नाग पञ्चमी परेको हो। वैदिक मान्यतामा नागलाई सर्वको राजा मानिन्छ। नाग ऋषायमा पानीको अभाव हुने विश्वासको कारण वर्षा र जलका लागि नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक ग्रन्थमा उल्लेख छ। नाग पञ्चमीसँग नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक प्रसंग पनि जोड़िएका छन्। आज 8 प्रमुख नागको विशेष पूजा गर्ने परम्परा रहेको छ। यसैबीच पश्चिमी क्षेत्रमा आज वल्के र गुरही पर्व मनाइँदैछ। भदौ एकतेका दिन मनाइने वल्के पर्व भन्नाले कोसेली अर्थात उपहार भन्ने बुझिन्छ। काम विशेषले तथा अध्ययन गर्न घर बाहिर रहेकाहरू पनि यो चाड मनाउन आफ्ना घर फर्कने गरेका छन्। यस पर्वका दिन बिहानै नुहाई धुवाई गरी आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनको रूपमा दूध, दही र पीडालुको कलिलो पात अर्थात गाभा हरियो साग दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने मौलिङ परम्परा रहेको छ। विवाहित छोरीलाई माइती घरमा आमन्त्रण गरी स्थानीय खानाको परिकार खुवाउने चलन पनि रहेको छ। गाउँघरतिर गोरस शीतन अर्थात गाई भैँसीको दूध, दही, मही बाँड्ने चलन समेत छ। यो चलन पछिल्लो समय कम हुँदै गएको छ। यस पर्वमा गाउँघरमा युवा युवती जम्मा भएर पिङ खेल्ने, देउडा खेल्ने, ठाडी भाका तथा लोक लयमा गीत गाउने लगायत क्रियाकलाप पनि गरिन्छ। यस्तै पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले आज गुरही पर्व मनाउँदैछन्। गुरही एक प्रकारको किराको नाम हो। यसलाई नेपाली भाषामा गाइने किरा भन्ने गरिन्छ। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको प्रसिद्ध बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा शुरू भएको छ। दर्शनार्थीको बढ़दो चापलाई मध्यनजर गर्दै मुख्य पूजा अघि नै पूजा शुरू गरिएको हो। यस वर्ष मुख्य पूजा भदौ 11 गते हुनेछ। एकै दिन ठूलो संख्यामा दर्शनार्थीको भीड़ हुने भएकाले व्यवस्थापन सहज बनाउन आजदेखि नै पूजा शुरू गरिएको मन्दिरले जनाएको छ। सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिजो बसेको मनसून प्रतिकार कमाण्ड पोस्टको बैठकले रोल्पाको थबाङ र सुनछारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको छ। उत्तर कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क संकलन गर्ने भएको छ। प्रदेश सरकारले पहिरोबाट भएको धनजनको क्षतिको यथार्थ विवरण संकलन गरी त्यसैका आधारमा राहत, पुनस्थापना तथा पुनर्निर्माणका योजना र कार्यक्रम अघि बढ़ाउने निर्णय गरेको छ। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा अस्ति शनिबार पहिरोमा परि 4 जनाको ज्यान गएको थियो भने 10 जना घाइते भएका छन्। पहिरोका कारण रिसाङमा 70 परिवारका 230 जना विस्थापित भएका छन्। रिसाङमा 3 वर्ष अघिको भूकम्पमा 173 परिवार विस्थापित छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्सङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
0: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ। गैराती देशका सबैजसो ठाउँमा पानी परे पनि अहिले भने पानी पर्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ। महाशाखाका अनुसार गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको अनुमान छ। यस्तै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा पनि मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी लुम्बिनी र कर्णाली सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै ठाउँ मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको पूर्वानुमान छ। ठूलो वर्षा र मेघगर्जन सहितको वर्षाका सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो र सड़क यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गरूरी नजिकै चालिसेमा पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। आज बिहान पाउने 6 बजेतिर खसेको सुक्खा पहिरोका कारण सड़क दुईतर्फी नै अवरूद्ध भएको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ। सड़क अवरूद्ध हुँदा काठमाडौँ भित्रिने र बाहिरिने गाडीको लामो जाम लागेको छ। केही दिन अघि पनि त्यही ठाउँमा पहिरो खरडक अवरूद्ध भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग सञ्चालन हुने संयुक्त सैन्य अभ्यासमा उल्लेख्य कटौती गर्न पेन्टागनलाई निर्देशन दिनुभएको छ। ट्रम्पले सैन्य अभ्यास महँगो हुनका साथै उत्तर कोरियालाई अनुपयुक्त र शत्रुतापूर्ण सन्देश दिने भन्दै अभ्यास सैन्य अभ्यास आजदेखि शुरू भएको छ। आजदेखि 10 दिनसम्म चल्ने अभ्यासमा दक्षिण कोरियाका झण्डै 18,000 सैनिक सहभागी छन्। अब खेल खबर। लेन्सले पेरिस सेन्ट जर्मेन पीएसजीलाई 1-0 पराजित गर्दै पहिलो पटक सुपर कप ट्रोफी ड्रेस च्याम्पियन्सको उपाधि जितेको छ। कुप डे फ्रान्सको गएको सिजनको विजेता लेन्सका लागि थाउभिनले 3200 मिनटमा गोल गरेका छन्। तर त्यसको 7 मिनटपछि किलियन एन्टिनियोले सिधै रातो कार्ड पाएपछि लेन्स 10 खेलाड़ीमा सीमित बन्यो। पीएससीले शुरूआतदेखि नै आक्रमणलाई तीव्रता दिए पनि गोल गर्न भने सकेन। गएको सिजन लेग वानको उपाधि दौड़मा पीएससीलाई सबैभन्दा कड़ा चुनौती दिएको लेन्स अन्तमा च्याम्पियन भन्दा 6 अंक पछाडि रहेको थियो। यद्यपि कुप डे फ्रान्सको उपाधि जित्दै उत्कृष्ट सिजन पूरा गरेको थियो। यसपटक डिनो टोप मोलरको नेतृत्वमा लेन्सले अर्को महत्वपूर्ण उपाधि थपेको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आजदेखि नियमित प्रक्रियाबाटै खाना पकाउने ग्यास बिक्री हुने। आफूलाई पाक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न निगमको अपील। आज नागको पूजा आराधना गरी नाग पञ्चमी मनाइँदै पश्चिमी क्षेत्रमा आज वल्के र गुढ़ै पर्व। पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने सरकारको तयारी। जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क संकलन गरिँदै दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउन पेन्टागनलाई ट्रम्पको निर्देशन। सैन्य अभ्यास महँगो भएको भनाई र पीएससीलाई हराउँदै लेन्सलाई पहिलो पटक सुपर कपको उपाधि।
2: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अन्कल सेवाहरू,
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
5: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
6: यी भाद्र 5 गते शुक्रबारको दिन
5: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
7: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
8: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
9: ल यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
10: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98-681-086-93।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सधैँ बाज्छ।

0: कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 33582।
1: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
4: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर

0: एकान्छी
1: गहना कहाँबाट किनेछौ बनाएकी छौ?
2: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुन चाँदी पसलमा नै किन नि?
2: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
1: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
2: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
1: प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बर्दिया, सम्पर्क नम्बर 98 83 68 58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ्ने।
4: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 10 बजेको छ।
5: अन्त कहाँ हुनु नि? नमन सपिङ सेन्टरमा हो।
6: अरे अरे सपना, तिमी कता जान लागे कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
6: ए रमेश, पर्ख न, कता हेरेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबै सामान नमन सपिङ सेन्टरमा पाजाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
6: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
5: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
6: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 33 582।
5: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका एक भुरी गाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
9: जीतपुर वाली, यह साल तो निश्चिंत हो गए।
10: हाँ, तब परसलिया याद करो तो जू डराए लागा था। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिलत रहा। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
9: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल कर।
11: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होता है, यही नाते बाढ़ से बचे खर्ती पहले से तैयारी

0: यी
1: भाद्र पाँच गते शुक्रबारको दिन
0: पेट छाती सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ।
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसार रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
4: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
3: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो फुरिगाउ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482-79774।
5: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम।
6: यति बेला बिहानको 11 बजेको छ।

0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
1: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
2: विजय सुन चाँदी पसलमा नै किन नि?
1: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रचाइनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 98 84 68 58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो। केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
3: यही भाद्र 5 गते शुक्रबारको दिन
1: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
4: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
5: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
4: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
5: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
4: अन्कल सेवाहरू,
5: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ झैं।
7: Radio Tiger Studio Time. अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई सभामुखको निर्देशन। प्रधानमन्त्री वा सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिनुपर्ने। नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घट्यो। सहुलियत दरमा बिजुली उपलब्ध गराउने ऊर्जा मन्त्री श्रेष्ठको प्रतिबद्धता। वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलन फिर्ता, व्यवसायीका माग 45 दिनभित्र सम्बोधन गर्न मन्त्रालय सहमत। कंगोमा फैलिएको इबोला भाइरसको प्रकोप देशको इतिहासमै सबैभन्दा घातक। पश्चिम अफ्रिकामा फैलिएको महामारीले पनि उछिन्न सक्ने। र क्रिस्टियानो रोनाल्डोले व्यावसायिक फुटबलबाट सन्यास लिने संकेत। नेपाल खबरमा अब पूरा खबर। सभामुख डोलप्रसाद अरियालले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै प्रमुख प्रतिपक्षी सहितका दलहरूले सांसदले उठेर विरोध गरेसँगै सभामुख अरियालले संसदमा प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई निर्देशन दिनुभएको हो। गएको जेठ 17 गते प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनुभएको थियो। जवाफ दिने क्रममा शाहले भारतले नेपालको मात्र नभई नेपालले समेत भारतको भूमि विषयको दावी गर्नुभएको थियो। 2.5 महिनासम्म प्रधानमन्त्री शाहले यस बारेमा स्पष्टीकरण दिनुभएको छैन। विपक्षीले विरोध जारी राखेपछि सभाको आजको बैठकमा सभामुख अरियालले प्रधानमन्त्री शाहलाई संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिनुभएको हो। सभामुखले प्रधानमन्त्री शाहलाई निर्देशन दिए लगत्तै विपक्षी दलले टेबल बजाएर समर्थन गरेका छन्। प्रतिनिधि सभा नियमावलीमा हरेक महिनाको पहिलो हप्ता संसदमा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पदबाट राजीनामा दिनुभएको छ। आज दिउँसो बसेको बागमती प्रदेशसभा बैठकमा विश्वासको मत माग्ने प्रस्तावलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो। नेकपा एमाले सरकारलाई दिएको समर्थन 6 गते फिर्ता लिएपछि मुख्यमन्त्री बानियाले 30 दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन खोज्नु भएको थियो, तर आफ्नो पक्षमा बहुमत नपुग्ने देखेपछि उहाँले राजीनामा दिनुभएको हो। आर्थिक वर्ष 2082-83 नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घटेको छ। प्राधिकरणको 41 औं वार्षिक उत्सवको अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कर अघिको नाफा 5.4 अर्ब रूपियाँमा झरेको जानकारी दिनुभयो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 58.60% कम हो। आर्थिक वर्ष 2081-82 प्राधिकरणको कर अघिको नाफा 12.17 अर्ब रूपियाँ थियो। पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफामा निरन्तर गिरावट देखिएको छ। 2080-81 आर्थिक वर्षमा प्राधिकरण 13.30 अर्ब रूपियाँले नाफामा थियो। प्राधिकरणको अतिरिक्त दायित्व बढेको र विदेशी विनिमय दरमा आएको उतार चढ़ाव लगायतका कारण नाफा घटेको प्राधिकरणको भनाइ छ। त्यस्तै घरायसी प्रयोजनका लागि गृहस्थ सेवाग्राहीलाई 20 युनिटसम्म निशुल्क बिजुली दिन पनि नाफा घटेको प्राधिकरणको दावी छ। यसैबीच कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले गृहस्थ उपभोक्तालाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले बिजुलीमा 5% तथा 13% मूल्य वृद्धि कर लगाएको बेला ऊर्जा मन्त्रीले भने सहुलियत दरमा उपलब्ध गराउने बताउनु भएको हो। यस्तै उत्पादित बिजुली खेर जाने अवस्थाको अन्त्य गर्न माग र आपूर्तिबीच स्पष्ट कार्ययोजना समेत अघि बढ़ाएको उहाँले बताउनुभयो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। सेवा शुल्क तोक्नुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता लिनुपर्ने लगायत 15 बुँदे माग अघि सारेको संघले ती मागको सुनवाई नभएको भन्दै कार्यालय बन्द गरेर भदौ 7 गतेदेखि श्रमिक पठाउन समेत बन्द गर्ने घोषणा गरेको थियो। आज भएको छलफलमा युवा श्रम तथा रोजगार मन्त्रालयले आफूहरूका माग 45 दिनभित्र सम्बोधन गर्ने सहमति गरेकाले आन्दोलनका कार्यक्रम स्थगित गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाँगीले जानकारी दिनुभयो। यस्तै मन्त्रालयले पनि विज्ञप्ति निकालेर श्रम मन्त्री, मन्त्रालयका सचिव तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी बीच भएको छलफलमा संघले अघि सारेका 15 बुँदे मागबारे विस्तृत छलफल भएको र सरकारको सहमतिपछि व्यवसायीले आन्दोलन फिर्ता लिने सहमति भएको जनाएको छ। छलफलका क्रममा संघले उठाएका सबैजसो विषय वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनसँग सम्बन्धित नीतिगत विषय रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउने उद्देश्यसहित ऐन तथा तथा नियमावली संशोधनको प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै व्यवसायहरूले कानून बमोजिम थप प्रमाण र कागज सहित आफ्ना समस्या वैदेशिक रोजगार विभागमा पेश गरेमा विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गर्ने र त्यहाँबाट समाधान नभए मन्त्रालय पुनरावेदन दिन सकिने व्यवस्था रहेको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। यससँगै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका श्रमिक प्रभावित हुने सम्भावना तत्कालका लागि टडेको छ। काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर एक स्याउरी थलीमा बिहान जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ र तीनजना गम्भीर घाइते भएका छन्। पनौती ताल ढुङ्गा भित्री सड़क खण्ड अन्तर्गत स्याउरी थलीमा जीप सड़कबाट तल झरेको हो। दुर्घटनामा खानीखोला चारका कमलबहादुर माझी र खानीखोला दुईकी पातली माया मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333 493-555
7: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। ललितपुर महानगरपालिकाले आजदेखि सूचना प्राप्त भएको 15 मिनट भित्री घरमै पुगेर चिकित्सक सहितको एम्बुलेन्स सेवा शुरू गरेको छ। एम्बुलेन्समा अक्सिजन एम्बु ब्याग आकस्मिक औषधि भेन्टिलेटर सहितको सुविधा छ। यो सेवाका लागि महानगरले अहिले 5 एम्बुलेन्स व्यवस्थापन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सेवाको शुभारम्भ गर्दै स्वास्थ्य सेवामा ललितपुर महानगरको काम गौरव योग्य रहेको बताउनुभयो। उहाँले एम्बुलेन्स सेवा केवल एउटा सामान्य सेवा नभएको भन्दै त्यसमा पनि डाक्टर र मेडिकल उपकरण सहितको सेवा दिनु अत्यन्तै महत्वपूर्ण र कठिन काम भएको बताउनुभयो। यस्तै ललितपुर महानगरपालिकाका मेयर श्री बाबु महर्जनले प्रारम्भिक आकस्मिक र अत्यावश्यक सेवाबाट बिरामीलाई लाभान्वित गराउँदै अस्पताल पुर्याउने गरी कार्य सञ्चालन प्रणालीको शुरूआत गरेको बताउनुभयो। अब विदेशको खबर। लोकतान्त्रिक गणतन्त्र डीआर कंगोमा फैलिएको इबोला भाइरसको प्रकोप देशकै इतिहासमा सबैभन्दा घातक बनेको छ। कंगोमा इबोलाका कारण अहिलेसम्म 2,325 जनाको ज्यान गइसकेको छ। यसले सन् 2018-20 चलेको प्रकोपमा भएको मृत्युको संख्यालाई समेत उछिनेर देशको इतिहासमा सबैभन्दा घातक प्रकोपको रूप लिएको समाचार संस्था रोइटर्सले जनाएको छ। त्यति बेला 2,279 जनाको ज्यान गएको थियो। कंगोको राष्ट्रिय जनस्वास्थ्य संस्थानले हिजो सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भाइरसबाट संक्रमित पुष्टि भएकाहरूको संख्या 4,945 जना पुगेको छ। यसमा पछिल्लो 24 घण्टामा फेला परेका 101 नयाँ संक्रमित पनि समावेश छन्। इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टम फ्लेचरले बताउनुभयो। उहाँले कंगोमा इबोला विजयी भइरहेको उल्लेख गर्नुभयो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले अहिलेको संक्रमण सन् 2014-16 चलेको पश्चिम अफ्रिकी इबोला महामारीले पनि उछिन्ने दिशामा अघि बढ़िरहेको बताउनु भएको छ। त्यति बेला यो भाइरसका कारण 11,000 जनाभन्दा धेरैले ज्यान गुमाएका थिए। अब खेल खबर। विश्व फुटबलका हस्ती क्रिस्टियानो रोनाल्डोले यो सिजन 2026-27 व्यावसायिक फुटबलमा आफ्नो अन्तिम वर्ष हुन सक्ने खुलासा गरेका छन्। साउदी क्लब अल नासरका लागि खेल्ने 41 वर्षका रोनाल्डोले गैराति भोग म्यागजिनसँगको कुराकानीमा आफ्नो भविष्य र व्यक्तिगत जीवनबारे खुलेर कुरा गरेका हुन्। भर्खरै पोर्चुगलको काइस्कामा प्रेमिका जर्जिना रेड्डी ग्रेससँग विवाह गरेका रोनाल्डोले विवाह र परिवारबारेको कुराकानीका क्रममा सन्यासको विषय पनि उठाएका छन्। आफ्ना भावी योजनाबारे सोद्धा रोनाल्डोले फुटबलमा यो आफ्नो अन्तिम वर्ष हुन सक्ने त एउटा शानदार विरासत छोड्न चाहेको बताएका हुन्। हुन सक्छ भन्ने शब्द प्रयोग गरेर उनले कुनै निश्चित मिति त तोकेनन्, तर यस सिजनपछि खेल मैदानबाट विदा लिने तयारी गरिरहेको बलियो संकेत भने दिए। स्पोर्टिङ सिपीदेखि म्यान्चेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र पछिल्लो पटक अल नासरसम्मको 25 वर्षीय यात्रा तय गरेका रोनाल्डोले सन्यासपछिको जीवनका लागि योजनाहरू बनाइसकेको बताएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई सभामुखको निर्देशन। प्रधानमन्त्री वा सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिनुपर्ने। नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घट्यो। सहुलियत दरमा बिजुली उपलब्ध गराउने ऊर्जा मन्त्री श्रेष्ठको प्रतिबद्धता। वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलन फिर्ता, व्यवसायीका माग 45 दिनभित्र सम्बोधन गर्न मन्त्रालय सहमत। कंगोमा फैलिएको इबोला भाइरसको प्रकोप देशको इतिहास नै सबैभन्दा घातक, पश्चिम अफ्रिकामा फैलिएको महामारीले पनि उछिन्न सक्ने। र क्रिस्टियानो रोनाल्डोले व्यावसायिक फुटबलबाट सन्यास लिने संकेत।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाग्स्मी।

0: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि? नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबै सामान नमन शपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन शपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 33582।
1: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
2: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सिक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सधैँ बाप चाहिँ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
3: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चार स्टोर छ नि।
4: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिने पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6971-7777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
5: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
6: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
5: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1, कञ्चनपुर जाने बाटो, भुरिकाउ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-7774।
7: अशोक साल त ढुक्क नारे बत्ती।
8: हाँ त, पोर्सालिक बास सम्झोट आम्मिन्डर लक्तिर हट बरा पानी बस्त बेर अस्तिक चिमचाम कहाँ र सिक्दा त सोचो त लट्ठी ठिक्कम घर डान डान पानी बर्स टिकी मन छटपटाए लाग।
7: हाँ त, धन्न व्यालम्ब डिकुम से सुरक्षित ठाउँ सरली नारी बत्ती।
8: हाँ हो बदा।
9: बर्खक व्यालम्ब बहिया ढ्यार जोखिम रहत, उह मार बहिया से बचकला पहिले हाँ सावधानी अपनाए। लद्या खोलम पानी बरल बाकल से सावधान रही। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेवगन के संपर्क विवरण का सूची बनाई। एक चोटे प्रयोग के लाग झटपट झोला तैयार पारी। वो बर्खक व्यालम संक्रमण के डर ध्यार हुइल पर्से पानी ढिका पी स्वच्छतामा ख्याल करी।
10: प्लान इन्टरनेसनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन हुइरहल विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहितके लागि जारी सन्देश।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सँगै बाघ।

0: सन्जु कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए ओ मारे मैले नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
1: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुलिगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
4: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

सम्बन्धी जानकारी, सफल कृषकका कुरा, के हुन् त समस्या, के हुन् त विकल्प, कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी, कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते, समय साँझ 7 बजे र बिहान पुनः प्रसारण 7 बजे रेडियो टाइगर FM बाट सुन्न नभुल्नुहोला। कार्यक्रम हाम्रो खेती हाम्रो कृषि।

0: डोली गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यी भाद्र 5 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

सम्बन्धी जानकारी, सफल कृषकका कुरा, के हुन् त समस्या, के हुन् त विकल्प, कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम हमार खेती हमार कृषि हरेक महिनाको 1 र 15 गते समय साँझ 7 बजे र बिहान पुनः प्रसारण 7 बजे रेडियो टाइगर FM बाट सुन्न नभुल्नुहोला। कार्यक्रम हमार खेती हमार कृषि।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डचना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भोलि गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै पन्ना, सिरक, दसना, सिरानी

0: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको छ बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सांसदहरूको प्रश्नको जवाब दिन प्रधानमन्त्री शाहलाई सभामुख अरियालको रूलिङ। विपक्षी दलले 77 दिनदेखि गर्दै आएको विरोध रोकियो। थप 2 सांसदले उठाएको प्रश्नको जवाब दिन 3 दिनभित्र सरकारलाई निर्देशन।
0: कोशी प्रदेश सरकारमा नेकपा पनि समेटियो। बागमतीमा नयाँ मुख्यमन्त्री दावी पेश गर्न आह्वान। लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत।
1: नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घट्यो। उत्पादित विद्युत खेर गइरहँदा बजारमा खाना पकाउने ग्यास नपाएको गुनासो तीव्र। भरपर्दो विद्युत उपलब्ध गराउन सके पेट्रोलियम पदार्थको विकल्प बन्ने।
2: सरकारले विद्युत महसुल समायोजन गर्ने, भरपर्दो सुरक्षित र गुणस्तरीय बिजुली उपलब्ध गराउने हो भने पेट्रोलियम पदार्थको हाहाकार भएर जुन समस्या भइरहेछ यसको चाहिँ अन्त्य हुन्छ।
0: समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको अस्तित्व नै संकटमा। स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको संकट झन गहिरिँदै।
1: र अल्ट्रा ट्रेल रेसको उपाधि अर्जुन कुलुङ र मन्जु सुनारलाई एसियाली खेलकुदका लागि अफगानिस्तानको टोली घोषणा।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सभामुख डोल प्रसाद अरियालले प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देशन दिनुभएको छ। आज बैठक शुरू हुने बित्तिकै प्रमुख प्रतिपक्षी सहितका विपक्षी दलहरूले उठेर विरोध जनाएपछि सभामुख अरियालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भई सांसदहरूसँगको प्रश्न उत्तरमा सहभागी हुन र स्पष्टीकरण दिन निर्देशन दिनुभएको हो। गएको जेठ 17 प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा जवाफ दिने क्रममा भारतले मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो। व्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले बितेको 77 दिनदेखि संसदमा लगातार विरोध गर्दै आएका थिए। प्रतिनिधि सभा नियमावली अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। तर प्रधानमन्त्री शाहले लगातार संसद छलेपछि र सभामुखले पटक पटक भेटेर गरेको आग्रह समेत व्यवस्था गरेपछि सभामुखले रूलिङ गर्नुभएको हो। सभामुखको निर्देशन लगत्तै विपक्षी सांसदहरूले टेबल बजाएर समर्थन गरेका छन्। सभामुखको रूलिङपछि विपक्षी दलहरूले 77 दिनदेखि संसदमा जारी राख्दै आएको विरोध रोकेका छन् र बैठक नियमित प्रक्रियामा फर्किएको छ। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसद गोपाल शर्मा र आशिका तामाङले उठाउनु भएको विषयका सन्दर्भमा 3 दिनभित्र जवाब दिन सभामुख डोल प्रसाद अरियालले सरकारलाई निर्देशन दिनुभएको छ। आजको बैठक सञ्चालन भइरहेका बेला समय माग गर्दै सांसद शर्माले यसैको बैठकमा रूकुम, जाजरकोट, सल्यान लगायत भूकम्प प्रभावित क्षेत्रमा सरकारले कस्ता काम गरिरहेको छ भन्ने प्रश्न गर्दै जवाफ माग्नु भएको थियो। त्यस्तै सांसद तामाङले 37 दिन अघि सदनको शून्य समयमा धादिङका सन्तोष राईको शव कम्बोडियाबाट झिकाउनु भनी सरकार समक्ष आग्रह गर्नुभएको थियो। उहाँले त्यही कुरा सम्झाउनु भएको हो।
1: यस्तै प्रतिनिधि सभाको बैठकले आकस्मिक समयमा सांसदहरूले देशभर बाढ़ी पहिरोले मानवीय र भौतिक क्षति पुर्याएको प्रति सरकारको गम्भीर ध्यान आकर्षण गराएका छन्। बैठकमा सांसदहरू पद्मकुमारी अर्याल र वर्षमान पुनले रोल्पामा पहिरोका कारण दुई दिनमै 18 जनाको ज्यान गएको जानकारी दिँदै जाजरकोट, बाजुरा, कास्की पर्वत र बागलुङ लगायतका क्षेत्रमा बाढ़ी पहिरोले धेरै नागरिक प्रभावित भएको बताउनुभयो। सांसदहरूले विपद व्यवस्थापनको पूर्व तयारीलाई प्रभावकारी बनाउन, जोखिममा परेका नागरिकको सुरक्षा, घाइतेको निशुल्क उपचार र राहतका साथै सुरक्षित बस्ती व्यवस्थापनको माग गर्नुभएको छ।
0: निरन्तरको वर्षा कारण बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि रोल्पाको सुनसहरी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालय 5 दिनका लागि बन्द गरेको छ। गाउँपालिकाले आज सूचना निकालेर भदौ 1 गतेदेखि 5 गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठन पाठन बन्द रहने जनाएको हो। गएको साउन 28 गतेदेखि परेको अविरल वर्षा कारण पहिरो जाँदा सुनसहरीमा गाम सेरम र ओबाङ क्षेत्रमा 7 जनाको ज्यान गएको छ भने 1 जना घाइते भएका छन्। बाढ़ी पहिरोले सड़क तथा पैदल मार्ग अवरूद्ध हुनका साथै कैयौं घर, विद्यालय र पशु चौपाय जोखिममा परेका छन्। विपदको जोखिम अझै कायमै रहेकाले गाउँपालिकाले माइकिङ गर्दै स्थानीय बासिन्दालाई खोला, नाला र जोखिमयुक्त ठाउँमा नजान तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। सुनसहरीकै छिमेकी थवाङ गाउँपालिका 5 कोटल बरामा पनि गएको बुधबार राति गएको पहिरोमा परि 13 जनाको ज्यान गएको थियो।
1: यसैबीच अहिले पश्चिम नेपालका केही ठाउँमा तथा पूर्वी भूभागका 1-2 ठाउँमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गएको 3 घण्टामा सबैभन्दा बढ़ी पानी दाङको घोराहीमा 60.8 मिलिमिटर वर्षा मापन भएको छ। अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागमा मनसून अलि बढ़ी सक्रिय रहेको भन्दै विभागले सावधानी अपनाउन आग्रह गरेको छ। यसैबीच माथिल्लो तटीय क्षेत्रमा निरन्तरको वर्षाले महाकाली नदीमा पानीको बहाव बढ़ेको छ। आज दिउँसोको मापन अनुसार नदीमा पानीको बहाव 1,47,593 क्युसेक पुगेको छ। महाकालीमा जलस्तर बढ़ेसँगै शारदा ब्यारेजको बनवासा पुलमा 4 पाङ्गे गाड़ी आवागमन रोक लगाइएको छ। सुरक्षाकर्मीले नदी तटीय क्षेत्रमा माइकिङ गरेर सतर्कता अपनाउन आग्रह गरिरहेका छन्।
0: राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेना अध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय सेना अध्यक्ष सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो। नेपाल र भारतबीच सन् 1950 एक अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ। सेना अध्यक्ष सेठ 3 दिने औपचारिक भ्रमणका लागि हिजो दिउँसो नेपाल आइपुग्नु भएको हो। प्रधानमन्त्री बालेन्द्र बालेनले सत्ता सम्हाले यता भारतबाट उच्च स्तरीय भ्रमणमा आउने उहाँ सबैभन्दा वरिष्ठ अधिकारी हुनुहुन्छ। रक्षा मन्त्रीको समेत हैसियतमा रहनुभएका प्रधानमन्त्री शाहसँग पनि उहाँले भेटवार्ता गर्ने तयारी छ।
1: नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच केन्द्रीय तहमा 3 बुँदे सहमति भएपछि नेकपा कोशी प्रदेश सरकारमा सहभागी भएको छ। आज प्रदेश प्रमुख परशुराम खापुङले नेकपाका 4 जना मन्त्री र 1 राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। 2081 वैशाख 27 गठित मन्त्री परिषदमा केन्द्रमा भएको सहमति अनुसार नेकपा समावेश भएको हो। यसअघि गठबन्धनमा रहेको नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि यो नयाँ समीकरण बनेको हो। नेकपाबाट खिनु लङमा, लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री, जीवन आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री, गोम्पु शेर्पा, आन्तरिक मामिला तथा कानून मन्त्री, गीता तिमिल सिन्हा, सामाजिक विकास मन्त्री र सपना दर्जी, भौतिक पूर्वाधार विकास राज्य मन्त्री बन्नुभएको छ। यस्तै नेकपा सरकारमा भित्रिएसँगै एमालेका मन्त्रीहरूको जिम्मेवारीमा केही परिवर्तन भएको छ। यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँलाई नेकपा एमालेका 29, नेकपाका 11, जसपा नेपालका 4, राष्ट्रिय जनमोर्चाका 1 प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन्। गएको साउन 12 गते कांग्रेसले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका आचार्यले नेकपा सहितका 3 दललाई सरकारमा सहभागी गराएर 4 दलको विश्वासको मत प्राप्त गर्नुभएको हो।
0: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा 168 भूमि बमोजिम दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने प्रदेशसभा सदस्यलाई बिहिबार दिउँसो 4 बजेसम्म मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान गर्नुभएको छ। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको सहमति अनुसार अब बागमतीमा एमाले सरकारको नेतृत्व गर्नेछ। 104 सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा 53 सांसद आवश्यक पर्छ। एमालेका 25 र नेकपाका 26 गरी 51 सांसद मात्र रहेकाले गठबन्धनलाई बहुमतका लागि थप 2 सांसदको समर्थन आवश्यक छ। यसैबीच एमालेभित्र मुख्यमन्त्रीको उम्मेद्वार छनौट पनि पेचिलो बनेको छ। संसदीय दलका नेता जगन्नाथ थपलिया विरूद्ध आफ्नै दलका 16 सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्दै किरण थापा मगरलाई दलको नेता बनाउन माग गर्नुभएको छ। संसदीय दलको बैठक बसेर नेतृत्व विवाद सुल्झाएपछि मात्रै एमाले मुख्यमन्त्रीको उम्मेद्वार औपचारिक रूपमा तय गर्नेछ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। ग्यासको भरपर्दो विकल्प बिजुली किन बन्न सकिन भन्ने कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: एनबीएल अटो लोन,
10: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
9: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
9: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
11: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त भेचरको बानी लागिसकेको छ। भेचर अप्लायन्सेस, भेचरको बानी लाग्छ।
13: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
9: पैसामा छ शक्ति, पैसामा छ सहारा।
13: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
9: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
13: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
9: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
13: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
9: इतिहास, गाथा र कथा, गाँठका कुरा,
13: गाँठका कुरा।
9: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई सभामुख अरियालको रूलिङ, विपक्षी दलले 77 दिनदेखि गर्दै आएको विरोध रोकियो, थप 2 सांसदले उठाएको प्रश्नको जवाफ 3 दिनभित्र दिन सरकारलाई निर्देशन, भारतीय स्थल सेना अध्यक्ष धीरज श्रेष्ठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान, कोशी प्रदेश सरकारमा नेकपा पनि समेटियो, बागमतीमा नयाँ मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान, लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त लगायतका खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। आर्थिक वर्ष 2082-83 नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घटेको छ। प्राधिकरणको 41 वार्षिक उत्सवको अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कर अघिको नाफा 5.4 अर्ब रूपियाँमा झरेको जानकारी दिनुभयो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 58.60% कम हो। आर्थिक वर्ष 2081-82 प्राधिकरणको कर अघिको नाफा 12.17 अर्ब रूपियाँ थियो। पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफामा निरन्तर घट्दै गएको देखिन्छ। 2080-81 प्राधिकरण 13.30 अर्ब रूपियाँमा नाफा कमाएको थियो। प्राधिकरणको अतिरिक्त दायित्व बढ़ेको र विदेशी विनिमय दरमा आएको उतार चढ़ाव लगायतका कारण नाफा घटेको प्राधिकरणको भनाइ छ। त्यस्तै घरायसी परियोजनाका लागि ग्रास्त सेवाग्राहीलाई 20 युनिटसम्म निशुल्क बिजुली दिँदा पनि नाफा घटेको प्राधिकरणले जनाएको छ। यसैबीच कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले ग्रास्त उपभोक्तालाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले बिजुलीमा 5% र 13% मूल्य अभिवृद्धि कर लगाएको बेला ऊर्जा मन्त्रीले भने सहुलियत दरमा उपलब्ध गराउने बताउनु भएको हो।
0: बजारमा खाने पकाउने ग्यासको अभाव कायमै छ। काठमाडौँ उपत्यकाका टोल टोलमा रहेका प्रायजसो डिपोहरूले ग्यास नभएको बताएका छन्। केही ग्यास आएको भए पनि त्यो 2 हप्ता अघि नै नाम्ची पाएका ग्राहकहरूका लागि भएको र नयाँ ग्राहकले तत्काल ग्यास दिन नसकिने उनीहरूको भनाइ छ। उद्योगले पठाएका दिन पठाएमा दिन सकिने तर अहिले यसअघि नाम टिपेकाहरूको सूची नै लामो रहेको डिपो सञ्चालकहरू बताउँछन्। काठमाडौँ उपत्यका बाहिरका शहरी क्षेत्रमा पनि यो समस्या उस्तै छ भने दुर्गम जिल्लाका सदरमुकाम तथा साना शहरमा यो समस्या झनै चर्को रहेको छ। आयल निगमले केही दिन बिक्री केन्द्र तोकेर आफै ग्यास बेचेकोमा अवस्था झनै भद्रगोल बनेपछि आजदेखि बेच्न छाडेको छ। ग्यास नपाएर घरमा खाना पकाउनै नसक्ने अवस्था आइरहेको भन्दै उपभोक्ताले गुनासो गरिरहेका बेला विद्युतीय चुलो अझै पनि भरपर्दो विकल्प बन्न सकेको छैन। किन नसकेको भनेर अहिले प्रश्न उठेको छ। अहिले बर्खायाममा विद्युत उत्पादन प्रशस्त छ। विद्युत प्राधिकरणले उत्पादित बिजुली खेर गइरहेको गुनासो गर्छ। उपभोक्ताहरू भने खाना पकाउने ग्यास नपाएको भनेर छटपटाइरहेका छन्। यो अवस्था किन आयो भनेर हामीले सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण गेवालीलाई सोधेका छौं।
2: ग्यास भनेको आयातित वस्तु हो। यो नेपालमा हामीले खरिद गर्दाखेरि बाहिरबाटै ल्याएर खरिद गर्नुपर्छ। तर यसको विकल्पको रूपमा हामीले यहाँको विद्युतलाई धेरैभन्दा धेरै प्रयोग गर्नुपर्ने ठाउँमा विद्युत प्रयोग गर्ने खालको सोच चाहिँ नेपाल सरकारले अगाडि बढाउन सकेन। एकातिर आयातित पेट्रोलियम पदार्थ कम भइरहेछ, ग्यासको अभाव भइरहेछ, अनि इन्डक्सन प्रयोग गरौँ भने अनि विद्युतको भरपर्दो आपूर्ति नभएको कारणले अनि जनताहरू अन्धोलमा परेको अवस्था छ अहिले।
1: यो समस्याको उचित विकल्प के हुन सक्छ त अहिलेको स्थितिमा?
2: यसको उचित विकल्प भनेकै के भने आजको भोलि त सबै समस्या समाधान हुँदैन होइन। यसलाई कर्मश के गर्नुपर्छ भने नेपाल सरकारले विद्युतको पूर्ण भरपर्दो व्यवस्था गर्ने अनि वैकल्पिक रूपमा चाहिँ ग्यासको पनि उचित आपूर्ति व्यवस्थापन गर्ने नै उपयुक्त विकल्प हो।
1: ग्यासको सट्टामा यसले चाहिँ के हामीलाई लाभ दिन्छ भन्ने कुराको अझै पनि अनभिज्ञता पाइन्छ। यस हिसाबले विद्युतीय चुलो प्रयोगका फाइदाहरू के हुन सक्छन्, संक्षेपमा जानकारी गराइदिनुहोस् न।
2: तुलनात्मक रूपमा अध्ययन गर्ने भने अहिले तपाईँको 2021 रुपियाँ चाहिँ एउटा ग्यासलाई पर्छ भने अब तपाईँको विद्युतीय चुलोबाट खाना पकाउँदाखेरि प्रति युनिट 10 रुपियाँ भन्दा बढी विद्युत पर्दैन। 10 रुपियाँको बिजुली प्रति युनिट किन्दा र उता 2100 ग्यास किन्दाखेरि करिब करिब त्यो एउटा सिलिन्डरबाट पाक्ने खाना दुईटा सिलिन्डरले खाना पाक्ने जति विद्युतबाट पाक्न सक्छ। त्यसले गर्दा आधा नै बिजुलीबाट सस्तो पर्ने भएको हुनाले मैले त यो रेडियो सुन्नुहुने सम्पूर्ण उपभोक्ताहरूलाई सकेसम्म तपाईँहरूले इन्डक्सन चुलो नै प्रयोग गर्नुहोस्, स्वदेशी विद्युत नै प्रयोग गर्नुहोस्, बरु आवाज उठाउनुहोस्, हामीलाई गुणस्तरीय बिजुली चाहियो, हामीलाई भरपर्दो बिजुली चाहियो, हाम्रो बिजुली चाहिँ सस्तो हुनु पर्यो, हामीले खाना यहीँबाट बिजुलीबाट पकाएर खान्छौँ, हामी यो आयातित इन्धन के अरे चाहिँ तपाईँको इन्धनको भर पर्दैनौ भनेर जनताले पनि आवाज दिनु पर्यो। यसरी चाहिँ सबैको आवाज भयो भने सरकार पनि बाध्य भएर यो कुरा सुन्न सक्छ र चाहिँ सरकारले पनि यो समाधान गर्नुपर्छ।
1: हजुर हजुर, विद्युतीय उपकरणको प्रयोगलाई बढावा दिँदा ती उपकरण पनि नेपालमा बन्ने होइनन्, आयात गर्नुपर्ने नेपालको स्थिति हो। यस हिसाबले त मरमत गर्दा उपकरणहरू फेरबदल गरिरहँदाखेरि फेरि आर्थिक भार त नागरिकलाई केही स्तरको पर्ने देखिन्छ, त्यसो होइन र यहाँलाई के लाग्छ?
2: होइन, त्यस्तो हुँदैन। कस्तो हुन्छ भन्नुहुन्छ भने हामीले घरमा ग्यास सिलिन्डर एउटा किन्दाखेरि कति पैसा लाग्छ र ग्यास चुलो किन्दा कति पैसा लाग्छ त्यसको मूल्य पनि हामीले मूल्याङ्कन गर्नुपर्ने हुन्छ। एउटा इन्डक्सन कुक स्टोभ किनेर अनि चाहिँ गएर त्यो विद्युत प्रयोग गर्दाखेरि एक वर्षसम्म त्यसले चाहिँ प्रयोग गर्दाखेरि लाग्ने स्कले तपाईँको भाँडा आउने कुरा पनि हुन्छ। त्यति सस्तो पर्छ, आधा सस्तो पर्छ ग्यास भन्दा विद्युतीय चुलोमा।
1: अन्त्यमा अब एउटा प्रश्न, जस्तो विद्युतको प्रयोगलाई बढाउन सरकारले के गर्नु पर्ला त बुँदागत रूपमा?
2: विद्युतलाई प्रयोग बनाउन त सबभन्दा पहिला कुरा विद्युतमा लागेको भ्याट छ त्यसलाई खारेज गर्नुपर्छ। यो विद्युतमा लागेको भ्याटलाई खारेज नगर्ने भने जनताहरू भ्याट तिर्नुपर्छ भनेर विद्युत प्रयोगबाट उनीहरू चाहिँ निरुत्साहित हुन्छन्। सरकारले सबभन्दा पहिला गर्नुपर्ने काम त्यहाँ छ। दोस्रो काम के गर्नुपर्ने छ भने सरकारले यो विद्युत महसुल अहिले पनि 3 रुपियाँदेखि लिएर 14 रुपियाँसम्म युनिट छ, त्यसलाई चाहिँ सबै तुलना गरेर जसरी यो मूल्य समायोजन गरेर खाना पकाउने ग्राहकहरूको लागि चाहिँ सस्तो बिजुली उपलब्ध गराउन सक्छ। सरकारले गर्न सक्ने कुरा हो। सरकार भनेको जनताको अभिभावक हो, सरकारले जनताको सेवामै काम गर्नुपर्छ। त्यस कारणले गर्दाखेरि विद्युत महसुल समायोजन गर्ने, विद्युतमा लागेको भ्याट चाहिँ खारेज गर्ने अनि चाहिँ गरेर विद्युतको प्रणालीको सुधार गर्ने र जनतालाई भरपर्दो सुरक्षित र गुणस्तरीय बिजुली उपलब्ध गराउने हो भने यो बाहिरबाट आयातित पेट्रोलियम पदार्थको हाहाकार भएर जुन नेपाली जनतामा समस्या भइरहेछ यसको चाहिँ अन्त्य हुन्छ।
0: उहाँहुन्थ्यो सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण गेवाली। नेपाल दर्पणमा खबरको सिलसिला करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले पुरस्कार घोषणा गर्नुभएको हो। यसपटक गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट 350 रूपियाँको सामान किन्ने उपभोक्ता 10 लाख रूपियाँको बम्पर उपहारका विजेता बनेका छन्। साउनको 16 देखि 31 गतेसम्म नियम सम्मत कारोबारमा संलग्न उपभोक्ताहरू पुरस्कारमा सहभागी भएका हुन्। सोह्र दिनका एक एकजना गरी 16 जनाले 1,33,334 रुपियाँका दरले पुरस्कार पाएका छन्। यो 16 दिनमा नगद कारोबारका 357,149 बिल दर्ता भएका छन्। साउनको पहिलो 15 दिनमा यस्तो बिल 7,070 मात्र दर्ता भएको थियो। यस्तै क्यूआर कोडबाट उपहार योजनामा स्वतः सहभागी हुने कारोबार पनि बढेको छ। यस्तो कारोबार 2,56,08,94 बढेर 3,20,86,380 पुगेको छ। विभागका अनुसार पछिल्लो 17 दिनमा उपहार योजनामा कुल 3,24,43,229 कारोबार सहभागी बनेका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: बाको एक मात्र डीटीएच सेवा डिस्ट फोन
1: डिश हो खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर 1 स्याउरी थलीमा बिहान जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु ज्यान गएको छ, अरू तीनजना गम्भीर घाइते भएका छन्। पनौती तालढुङ्गा भित्री सड़क खण्ड अन्तर्गत स्याउरी थलीमा जीप सड़कबाट झण्डै 300 मिटर तल खसेको हो। दुर्घटनामा खानीखोला 4 कलबहादुर माझी र खानीखोला 2 की पातली माया मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। दुर्घटनामा घाइते भएका बिरामीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि धुलिखेल अस्पताल पुर्याइएको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्ब बहादुर थिमले जानकारी दिनुभयो।
4: नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन कार्यक्रम फिर्ता लिएको छ। सेवा शुल्क तोकिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता लिनुपर्ने लगायत 15 बुधे माग अघि सारेको संघले ती मागको सुनवाई नभएको भन्दै कार्यालय बन्द गरेर भदौ 7 गतेदेखि श्रमिक पठाउन समेत बन्द गर्ने घोषणा गरेको थियो। आज भएको छलफलमा युवा श्रम तथा रोजगार मन्त्रालयले आफूहरूका माग 45 दिनभित्र सम्बोधन गर्ने सहमति गरेकाले आन्दोलनका कार्यक्रम स्थगित गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाङ्गीले जानकारी दिनुभयो। यस्तै मन्त्रालयले पनि विज्ञप्ति निकालेर श्रम मन्त्री, मन्त्रालयका सचिव तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी बीच भएको छलफलमा संघले अघि सारेका 15 बुधे मागबारे विस्तृत छलफल भएको र सरकारको सहमतिपछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिने सहमति जनाएका उल्लेख गरेको छ।
5: ललितपुर महानगरपालिकाले आजदेखि सूचना प्राप्त भएको 15 मिनटभित्र घरमै पुगेर चिकित्सक सहितको एम्बुलेन्स सेवा दिने कार्यक्रम शुरू गरेको छ। एम्बुलेन्समा अक्सिजन, एम्बु ब्याग, आकस्मिक औषधि, भेन्टिलेटर सहितको सुविधा छ। यो सेवाका लागि महानगरले अहिले 5 एम्बुलेन्स व्यवस्थापन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सेवाको शुभारम्भ गर्दै स्वास्थ्य सेवामा ललितपुर महानगरको कार्य गौरव योग्य रहेको बताउनुभयो। यसले ललितपुर महानगरका मेयर श्रीबाबु महर्जनले प्रारम्भिक आकस्मिक र अत्यावश्यक सेवाबाट बिरामीलाई लाभान्वित गराउँदै अस्पताल पुर्याउने गरी कार्य सञ्चालन प्रणालीको शुरूआत गरेको बताउनुभयो।
4: हप्ताको पहिलो कारोबार दिन आज शेयरबजार सामान्य घटेको छ। शेयरबजार परिसूचक निफ्टी आज 2.01 अंकले घटेर 2641.82 बिन्दुमा झरेको छ। आज निफ्टी घटे पनि कारोबार रकम भने बढ़ेको छ। गएको शुक्रबार 4.27 अर्ब रूपियाँ कारोबार भएकोमा आज 350 कम्पनीका 1.19 लाख किता शेयर 5.52 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको पर्व नागपञ्चमी आज देशभर परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइएको छ। हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा घरका मूल ढोकामा नागको तस्विर टाँसी पूजा गर्ने प्रचलन रहेको छ। नागपञ्चमीका अवसरमा आज बिहानैदेखि काठमाडौँको नक्सालमा रहेको नाग पोखरी लगायत देशभरका विभिन्न नागदह, पोखरी र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको थियो। धार्मिक विश्वास अनुसार नागलाई वर्षा र पानीको स्रोत मानिने भएकाले कृषि प्रधान देशमा यस पर्वको विशेष महत्व रहिआएको छ। आजको दिन नागको पूजा गर्दा घरमा सर्प, बिच्छी लगायत विषालु जीवको भय नहुने र चट्याङ अग्नि भय लगायतका विपत्तिबाट पनि जोगिने जनविश्वास छ।
4: यसैबीच मधेसको प्राचीन मिथिला क्षेत्रमा आज लग 5 पर्व मनाइएको छ। यो पर्वमा नाग अर्थात सर्प प्रजातिका जीवको पूजा गरेर मनाइन्छ। यस्तै पश्चिम भेगमा आज बल्के र गुरही पर्व मनाइएको छ। भदौ 1 गतेका दिन मनाइने बल्के पर्व भन्नाले कोशीली अर्थात उपहार भन्ने बुझिन्छ। यस्तै पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले आज गुरही पर्व मनाउँदैछन्। गुरही एक प्रकारको किराको नाम हो। यसलाई नेपाली भाषामा गाइने किरा भन्ने गरिन्छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। नाइजेरियाको दक्षिणी तटीय क्षेत्रमा रहेको आयतोर बस्ती समुद्रको सतह बढ़दै जाँदा अस्तित्वकै संकटमा परेको छ। समाचार संस्था एएफपीका अनुसार समुद्रले तटीय क्षेत्र कटान गर्दै लग्दा त्यहाँका घर, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनमा गम्भीर असर परेको छ। सन् 1947 ईसाई समूहले स्थापना गरेको यो बस्तीमा झण्डै 10,000 मानिसको बसोबास छ, तर सन् 2000 दशक यता त्यहाँ तीव्र रूपमा तटीय क्षयीकरण भइरहेको छ।

0: समुद्री सतह बढ्दै जाँदा आए टोरो र आसपासका 19 भन्दा बढी तटीय बस्तीमा मानिसहरूको दैनिकी र भविष्य झन अनिश्चित बन्दै गएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। अल्ट्रा ट्रेल नेपालले आयोजना गरेको अल्ट्रा रेस 2026 उपाधि पुरूषतर्फ अर्जुन कुलुङ राई र महिलातर्फ मन्जु सुनवारले जितेका छन्। दुवै विजेताले प्रतियोगितामा नयाँ कोर्स रेकर्ड समेत कायम गरेका आयोजकले जनाएको छ। अर्जुनले 33 लोप पूरा गर्दै यसअघि हेमन्त राणाको नाममा रहेको 32 लोपको कीर्तिमान तोडेका छन् भने महिलातर्फ मन्जुले 14 लोप पूरा गर्दै 12 लोपको पुराना कीर्तिमान तोडेकी छन्। उपाधिसँगै दुवैजनाले जनाई 30,000 रूपियाँ नगद पुरस्कार प्राप्त गरेका छन्। काठमाडौँको चन्द्रगिरी नगरपालिकाको मत्स्य गाउँबाट शुरू भएर त्यही ठाउँमा समापन भएको दौड़मा सहभागीहरूले हरेक एक घण्टामा 6.7 किलोमिटरको एक लूप पार गर्नुपर्ने नियम रहेको थियो। नेपाल सहित फ्रान्स, अमेरिका, डेनमार्क, नर्वे र स्विजरल्याण्डका गरी 65 धावकहरूको सहभागिता रहेको यस प्रतियोगिताले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास रहेको छ।
0: र जापानको आइसी नागोयामा हुने सन् 2026 एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताका लागि अफगानिस्तानको टोली घोषणा भएको छ। अफगानिस्तानले मुख्यतया युवा खेलाडी समेटेर टोली घोषणा गरेको छ। 15 सदस्यीय टोलीको नेतृत्व दार्विस रसुलीले गर्नेछन् भने टोलीमा नजिबुल्लाह जर्दान र करिम जन जस्ता अनुभवी खेलाड़ीहरू पनि समावेश छन्। अफगानिस्तान क्रिकेट बोर्ड एसीबीको राष्ट्रिय छनौट समितिले चयन गरेको टोलीमा समावेश धेरैजसो खेलाड़ीहरू भर्खरै सम्पन्न 11 संस्करणको इस्पागिजा क्रिकेट लीग अर्थात एससीएलबाट आएका हुन्। नियमित कप्तान रशीद खान तथा रहमानुल्लाह गुरबाज र अजर मतुल्लाह मोजर जाई लगायतका अन्य प्रमुख खेलाड़ीहरू भने यस टोलीमा छैनन्। एसियाली खेलकुद आउँदो सेप्टेम्बर 24 अक्टोबर 3 आयोजना हुने तय भएको छ। त्यसअघि अफगानिस्तानले दिल्लीमा भारतसँग 3 खेलको टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्नेछ। एसियाली खेलकुदमा अफगानिस्तानले समूह चरणमा नेपाल र जापानसँग खेल्नेछ।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: सांसदको प्रश्नको जवाब दिन प्रधानमन्त्री शाहलाई सभामुख अरियालको रूलिङ। विपक्षी दलले 77 दिनदेखि गर्दै आएको विरोध रोकियो। थप 2 सांसदले उठाएको प्रश्नको जवाब 3 दिनभित्र दिन सरकारलाई निर्देश।
1: कोशी प्रदेश सरकारमा नेकपा पनि समेटियो। बागमतीमा नयाँ मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान। लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त।
0: नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घट्यो। उत्पादित विद्युत खेर गइरहँदा बजारमा खाना पकाउने ग्यास नपाएको गुनासो तीव्र। भरपर्दो विद्युत उपलब्ध गराउन सके पेट्रोलियम पदार्थको विकल्प बन्ने।
1: समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको अस्तित्व नै संकटमा। स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको संकट झन गहिरिँदै।
0: र अल्ट्रा ट्रेल रेसको उपाधि अर्जुन कुलुङ र मन्जु सुनवारलाई एसियाली खेलकुदका लागि अफगानिस्तानको टोली घोषणा।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यी भाद्र 5 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान KP पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: गर्जन सँगै बाघ झैं रेडियो टाइगर 99.2 MHz।

कृषि सम्बन्धी जानकारी सफल कृषकका कुरा के हुन् त समस्या के हुन् त विकल्प कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते समय साँझ 7 बजे र बिहान पुनः प्रसारण 7 बजे रेडियो टाइगर FM बाट सुन्न नभुल्नुहोला कार्यक्रम हाम्रो खेती हाम्रो कृषि।

0: Radio Tiger Studio Time.
1: यति बेला साँझको 7 बजेको छ.
2: गर्जन छ सधैँ बाघ झैं. रेडियो टाइगर 99.2 मेगाहर्ज.

0: राम राम ओ नमस्कार। रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा टीकाराम चौधरीसँग आरती चौधरी स्वागत बा। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र के समन्वयमा रेडियो टाइगर बर्दिया सिन्हा उत्पादन करल कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा प्रविधि मसेना सम्बन्धित मेरमेरिक जानकारी कृषक कनके पुगेकलाग ओ कृषक हुकर कर्ती एलक खेती प्रणालीमा ऐना समस्या प्रश्न जिज्ञासा कृषक हुकनके आशा अपेक्षा गुनासो सुझाव सुनकेन मेरमेरिक जानकारी देना उद्देश्य से यी कार्यक्रम सञ्चालन गरेलक हो।
1: यी कार्यक्रम महिनामा दुईचो हरेक महिना 1 गते ओ 15 गते सन्ध्याकै 7 बजे रेडियो टाइगर 99.2 MHz बर्दिया ओस्तक अनलाइनमा tigerkhabar.com ओ मोबाइल एप्लिकेशन हाम्रो पात्रो मसिफि सुन्ने सेकजाइट
0: ओस्तकको रेडियो गिरभा एफएम 90.7 MHz शान्ति बजार ओ अनलाइनमा मोबाइल एप्लिकेशन हाम्रो पात्रो मसिफेन सुन्न सिक्ने माथि कार्यक्रम के फेडोस्र प्रसारण बिहान के 7 बजे सुन्न सिक्ने बाती ओस्टाका एक हरपा छ 8 गते फेन यी कार्यक्रम सुन्न सिक्ने बाती। कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र ओ कृषि क्षेत्र से सम्बन्धित विशेषज्ञ हुकन सेना कृषक हुकन के आशा अपेक्षा ओ गुनासो तथा सुझाव के सम्बोधन एवं कृषि क्षेत्रका मेरमेरिक जानकारी प्रसारण गरिने बाती।
1: कृषि तथा पशुपन्छी कनके उत्पादन वृद्धि कैकर कृषक समुदायके आय आर्जन ओ जीवन स्तर उठाके देशभरके कृषि क्षेत्रके देहोर उत्पादन बढाएकलक अनुसन्धान मसी विकसित प्राविधिक प्रकाशन प्रसारण ओ अभिलेखीकरण कैकर संचार माध्यमके प्रयोग मसी प्रसार प्रसार कर्ती कृषकको सरोकार अलङ्कन पुगैना काम यी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रके मुख्य उद्देश्य रहलबा।
0: नेपाल कृषि प्रधान देश हो जहाँ ग्रामीण समुदाय के मुख्य आय आर्जन के स्रोत कृषि पेशा रहलबा। एक ओर ग्रामीण आय आर्जन के स्रोत कृषि क्षेत्र हुइलको कृषि सम्बन्धी प्रविधि ज्ञान सहज और सरल तरिका से न पुगैना परम्परागत प्रचार प्रसार के माध्यम अथवा प्रभावकारी निर्देशक अवस्थामा नवीनतम प्रविधि मसेन प्रचार प्रसार करकलाग आधुनिक तरिका से हाली हो झट्ट सूचना पुगैना सूचना प्रविधि हो संचार के माध्यम एकदम उपयोगी हुना देख पर्ना हुइलक ओर से रेडियो टाइगर के सहकार्यमा यी कार्यक्रम प्रसारण हुई दिवा।
1: सूचना और संचार प्रविधि से कृषक मन के आधुनिक खेती प्रणाली समयमा आवश्यक सूचना ज्ञान ओ सिक्के पहुँच गराके उत्पादन बढाइना सघैना कर्ना ओ समग्र कृषि विकासमा खास भूमिका निर्वाह गरलबा। कृषकके खेतीबालीमा सदादिन जसिन कुस्नाकुस प्राविधिक समस्या देखा पर्न हुइलक ओर्से ओकर समाधान केला सूचना ओ संचार प्रविधिके प्रयोग मसे समयमा समस्याके समाधानके उपाय कृषक ओ और सरोकार अलङ्कन देह सिक्जाइ।
0: कार्यक्रम तेस्रो भागको आज कार्यक्रममा हाम्रो स्थानीय पालिका ठाकुर बाबा नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुवराज भमसेन बातचित करल बाटी सुनि उहाँ से करल बातचित।
2: आजको हमार खेती हमार कृषि रेडियो कार्यक्रममा ठाकुर बाबा नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुवराज बमसँग कुराकानी गर्न गइरहेका छौ। यति बेला किसानहरू धान रोपाई सकेर गोडमेलको तयारीमा हुनुहुन्छ। गोडमेल कसरी गर्ने, किराको रोकथाम कसरी गर्ने र धान उत्पादन कसरी बढाउन सकिन्छ लगायतका विविध विषयमा कुराकानी गर्न गइरहेका छौ। सँगसँगै ठाकुर बाबा नगरपालिकाले स्थानीय कृषकहरूका लागि के सहयोग गरिरहेको छ त यी विविध विषयमा कुराकानी गर्न गइरहेका छौ। स्वागत छ यहाँलाई रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा।
3: हजुर धन्यवाद।
2: आराम हुनुहुन्छ?
3: एकदमै ठिक छ।
2: हामीले नार्को संघको सहकार्यमा रेडियो कार्यक्रम हमार खेती हमार कृषि सञ्चालन गरिरहेका छौँ विगत 3 वर्ष अघिदेखि होइन।
3: हजुर
2: यो कार्यक्रममा विविध विषयमा विज्ञहरूसँग कुराकानी गर्नेछ। आजको अङ्कमा हामीले ठाकुर बाबा नगरपालिकाको कृषि क्षेत्रमा भएका कामहरूका विषयमा कुराकानी गर्न गइरहेका छौँ। विशेष गरी ठाकुर बाबा नगरपालिकाले कृषकहरूका लागि अघिल्ला वर्षमा के कार्यक्रम ल्यायो, यो आर्थिक वर्षमा के कार्यक्रम ल्याएको छ, संक्षेपमा जानकारी गराइदिनुहोस् न।
3: हुन्छ, धन्यवाद बाबु सर। यो कार्यक्रम एकदमै किसानको लागि महत्वपूर्ण छ। यो कार्यक्रममा म विगतमा पनि केही पटक सहभागी भइसकेको छु होइन। यो कार्यक्रम किसानका लागि कसरी महत्वपूर्ण छ भने अब हामीसँग भएका हामीले प्रवाह गर्ने सेवाका सन्दर्भमा खुलस्त रूपमा हामी यो रेडियो मार्फत यो कार्यक्रम मार्फत किसान समक्ष पुर्याउँछौँ सजिलै तरिकाबाट। अनि किसानले सुनेर पनि कतिपय सेवा लिन आउने होइन, यस्तो सेवा रहेछ भन्ने जानकारी पाउनु भएको अवस्था पनि छ। उहाँहरूले किसानहरूले पनि भन्नुहुन्छ, रेडियोबाट धेरै कुराहरू हामीले सुन्छौँ भन्ने कुरा गर्नुहुन्छ। यो कार्यक्रम त्यसरी पनि महत्त्वपूर्ण रहँदै आएको छ, आगामी दिनमा पनि यो सञ्चालन हुने कुरामा पनि होस् भन्ने कामना पनि गर्न चाहन्छु। सर्वप्रथम तपाईँको प्रश्न, हाम्रो ठाकुरबाबा नगरपालिकामा विगतको आर्थिक वर्षहरूमा सञ्चालन भएका कृषि मैत्री कार्यक्रमहरू, किसान मैत्री कार्यक्रमहरू र यस चालु आर्थिक वर्ष 82-84 चाहिँ कस्ता खालका कृषि कार्यक्रमहरू स्वीकृत भएका छन्, किसान मैत्री छन् कि छैनन्, होइन किसानलाई लाभ दिने टाइप खालका छन् कि छैनन् भन्ने सन्दर्भमा प्रष्ट पार्ने यो अवसर दिनुभएकोमा यो रेडियो टाइगर लगायत यो कार्यक्रमलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। सर्वप्रथम म विगतका आर्थिक वर्षहरूमा सञ्चालन भएका संक्षिप्त कार्यक्रमहरूको बारेमा जानकारी दिन चाहन्छु। विशेष गरेर हामीले ठाकुरबाबा नगरपालिकाको आधार वर्ष 2074-75 लिने गर्छौँ। त्यस यता अरू अरू पालिकाको तुलनामा होइन किसानहरूले पनि आफै पनि भन्ने गर्नुभएको छ, उहाँहरूलाई पनि महसुस भएकै कुरा छ। विभिन्न प्रोजेक्टको माध्यमद्वारा हामीसँग जनशक्ति अलिक कम भएको कारणले गर्दा पनि हामीले हेफर इन्टरनेसनल उज्यालोसँग साझेदारीमा कार्यक्रम सञ्चालन गरेका थियौँ। त्यस्तै गरेर अन्य संघ संस्थाहरूलाई पनि भित्र्याएर किसानका वास्तविक समस्यासँग सम्बन्धित रहेर, किसानका मागसँग सम्बन्धित रहेर कार्यक्रमहरू गर्न लगाएको, सहयोगीको रूपमा संघ संस्था मार्फत पनि थुप्रै कार्यक्रमहरू सञ्चालन भएका छन् भने हाम्रो ठाकुरबाबा नगरपालिका मार्फत पनि किसानलाई प्रत्यक्ष फाइदा हुने खालका कार्यक्रमहरू हामीले जोड्दै आइरहेछौँ। विशेष गरेर यहाँको सम्भावना के छ, किसानका माग के छन्, होइन किसानको आवश्यकता के छ भन्ने कुरालाई दृष्टिगत गरेर हामी प्रत्येक आर्थिक वर्षको सुरुवातमा योजना तर्जुमा गर्ने बेलामा चाहिँ किसानलाई हामीले बोलाउँछौँ, भेला गर्छौँ, उहाँहरूको वास्तविक माग के हो त, तपाईँहरूले कस्तो खालको कार्यक्रम यो आर्थिक वर्षमा सञ्चालन गर्न चाहनुहुन्छ भनेर छलफल पनि गर्छौँ। हामी कहाँ एउटा राम्रो पक्ष के छ भने 90 वडामा किसानको सञ्जाल छ, वडा स्तरीय कृषक समन्वय समिति पनि रहेको छ अनि नगर स्तरमा पनि नगर स्तरीय कृषक समूह समन्वय समिति रहेको छ। प्रत्येक टोल टोलमा गाउँ गाउँमा किसान कृषक समूहहरूलाई पनि हामीले व्यवस्थित तरिकाले सक्रिय पार्दै आइरहेका छौँ। करिब करिब तपाईँको प्रत्येक आर्थिक वर्ष नवीकरण भएर क्रियाशील समूहहरू नवीकरण हुने गर्नुहुन्छ। विगतदेखि नै हाम्रो यो प्र्याक्टिस जारी छ। अन्य पालिकाहरूको तुलनामा हाम्रो नगरपालिकामा चाहिँ किसानको सञ्जाल यति मजबुत छ, राम्रो त्यो राम्रो पक्षको रूपमा लिएका छौँ। हामीले यो काम गर्नुहोस् है भन्यो भने म सानो उदाहरण दिन चाहन्छु। गत वर्ष 10 समूहलाई मात्रै हामीले ल थारू आलु उत्पादन गरौँ है हाम्रो बर्दियालाई चिनाउने भनेर 10 समूहमा हामीले त्यो प्रोग्राम लगेर गएको, स्थानीय बाली पनि भयो, त्यसको गुण त्यसको विशेषतालाई हामीले बाहिर चिनाउनुपर्छ भन्ने हेतुले अनि 400 उत्पादन गरिदिनु भयो। 400 उत्पादन गर्नुभयो, हामीलाई बेच्नको लागि हम्मी हम्मी भयो। यो वर्ष हामी बजारलाई पनि सुनिश्चित गरेर त्यसलाई प्रमोट गर्दै अगाडि बढ्ने जमर्को गरिरहेका छौँ। त्यस्तै गरेर विशेष गरेर ठाकुरबाबा नगरपालिकाले हरेक कमोडिटीमा कसरी पालिकालाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने हिसाबले कमोडिटी वाइज हामीले प्रोग्रामहरू कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ। विशेष गरेर बर्दियाको उर्वर भूमि होइन बर्दियाको सम्भावना पनि खाद्यान्न बालीमा पनि अब धानको सम्भावना बढी भएको हुनाले हामीले धानलाई कर्मीले प्राथमिकता राखेर आएका छौँ। धानमा पनि अब खाइन धानलाई भन्दा पनि बिउ धानलाई खाद्यान्नको बिउ उत्पादनको लागि हामीले दुईटा सहकारीलाई एकदमै पुसअप गरेका छौँ होइन सहकारीसँग जोडिएर करिब करिब 150 किसानहरू बिउ उत्पादनमा आबद्ध हुनुहुन्छ। उहाँहरूलाई प्रोत्साहनदेखि लिएर तालिमदेखि लिएर होइन प्राविधिक सेवादेखि लिएर हामीले कुनै कमी हुन दिएका छैनौँ। बीज वृद्धिको सन्दर्भमा प्रत्येक आर्थिक वर्षमा हामीले 10 लाख चाहिँ बीज वृद्धि आत्मनिर्भर कार्यक्रम भनेर विनियोजन गर्दै आइरहेका छौँ। त्यसले चाहिँ हाम्रो पालिकालाई आत्मनिर्भर बनाउँदै गइरहेको पनि छ। यसै वर्षको कुरा गर्नुहुन्छ भने गत वर्ष अहिले हामीसँग 500 मेट्रिक टन धानको उन्नत बिउ चाहिँ स्टक छ। त्यो बिउ हाम्रो पालिकालाई मात्रै होइन कि अहिले चाहिँ अन्य छिमेकी पालिका छिमेकी जिल्लाहरूमा एउटा सिस्टम छ, बिउ बजारीकरण गर्ने सिस्टम छ। डेसिसको माध्यमबाट हामीले बाह्य जिल्लाहरूमा पनि सहकारी मार्फत गइरहेको अवस्था छ। एउटा कुरा त्यो भयो होइन। त्यस्तै गरेर अब विशेष गरेर अब बेमौसमी तरकारीको पनि सम्भावना बढी भएको हुनाले बेमौसमी तरकारी चाहिँ यो हेफर इन्टरनेसनल नेपाल सँग जुन उज्यालोसँग साझेदारीमा परियोजना चलिरहेको छ उस त्यो प्रोजेक्टमा चाहिँ विशेष गरेर साना किसानहरू जोसँग जमिन थोरै छ त्यस्तो जमिनलाई उपभोग गर्ने हिसाबले एक कट्ठा दुई कट्ठा वा चार कट्ठा जति छ त्यसमा चाहिँ बेमौसममा विशेष गरेर यो सिजन भनेको हाम्रो यहाँको लागि बेमौसमी हो। बर्खे सिजनमा तरकारी उत्पादन हुँदैन त्यो यहाँका उपभोक्ताहरूको मागलाई पनि फुलफिल गर्ने हिसाबले त्यो प्रोजेक्टलाई हामीले एकातिर बाख्राको कुरा भयो होइन खसी बोकाको कुरा भयो बाहिर पठाउने हिसाबले तर यहाँका उपभोक्ताहरूलाई बर्खी सिजनमा बेमौसममा चाहिँ तरकारी उपभोग गर्न कठिनाइ नहोस् बाहिरबाट नआओस् भन्ने हिसाबले यही आत्मनिर्भर बनाउने हिसाबले बेमौसमी तरकारी उत्पादन गर्नको लागि महिला विशेष गरेर स्वावलम्बी समूहहरू बनाएर अगाडि बढाएको अवस्था छ दोस्रो कुरा भयो होइन। तेस्रो कुरा चाहिँ हामीले विशेष गरेर मुक्त कमैया सुकुम्बासी बस्तीहरू बढी भएको पालिका पनि हो बर्दिया जिल्ला पनि हो होइन यस्तो ठाउँ छ कि कतिपयसँग त तपाईँको घरेडीभन्दा घर बनाउने ठाउँभन्दा अरू जग्गा छैन होइन त्यस्तो कन्डिसनमा रहेका विशेष गरेर फाटाहरूमा बस्ने किसानहरूको लागि अनि गत वर्ष त्योभन्दा अघिल्लो वर्षदेखि हामीले च्याउलाई विशेष फोकस गरेर त्यो फाटाहरूलाई लक्षित गरेर हामीले च्याउको पकेट पनि सञ्चालन गऱ्यौँ दुई वर्ष होइन। अहिले पनि हामीले च्याउको बिउहरू उहाँहरूलाई सहुलियत हिसाबले वितरण गर्दै आइरहेका छौँ। उहाँहरू च्याउ खेती गरेर करिब करिब तपाईँको एक वर्ष चिसापानीसम्म नेपालगञ्जसम्म पनि तपाईँको बोकेर बिक्री गर्नुभयो यहाँ खपत हुन नसकेर च्याउमा धेरै किसानहरू जोडिनु भएको छ। अहिले उहाँहरू विशेष गरेर च्याउबाट पनि आमदानी गर्न सकिँदो रहेछ है। जग्गा जमिन नचाहिने सानो एरिया भयो भने अलिकति मेहनत गर्ने हो भने सानो एउटा घरबाट तपाईँको 80,000-1.5 लाखसम्म आमदानी गरेको पनि हाम्रा समूहहरूमा उदाहरणहरू छ होइन। त्यसरी च्याउमा पनि हामी तेस्रो नम्बरमा च्याउलाई पनि आत्मनिर्भर बनाउने हिसाबले किसानहरूलाई जोड्ने गरी होइन करिब करिब 180-200 जना किसानहरू च्याउमा व्यावसायिक तौरले जोसँग जग्गा छैन होइन जमिन छैन त्यस्तो किसानहरू जोडिनु भएको छ उहाँहरूले आफ्नो व्यवसायले अगाडि बढाइराख्नु भएको छ तेस्रो नम्बरमा भयो। त्यसरी च्याउलाई पनि अब हामीले यो कन्या च्याउ भनेको अब विशेष गरेर वसन्त सिजन भयो हिउँदे सिजनमा सफल रूपमा हुन्छ होइन अब यो सिजनमा च्याउ हुँदैन त्यो कन्या च्याउ उत्पादन गर्न सकिँदैन अनि एकदमै अत्यधिक जाडो भएको बेलामा पनि कन्या च्याउ उत्पादन हुन सक्दैन होइन। त्यस्तो ग्याप अवस्थालाई चाहिँ फुलफिल गर्नको लागि हामीले गत वर्षबाट एउटा प्रदर्शनीको रूपमा एउटा डेमोन्स्ट्रेसनको रूपमा होइन परीक्षणको रूपमा हामीले मिल्की मौसम हाम्रो सेवा केन्द्रकै अग्रसरतामा ट्रायल गरेर हामीले सफल रूपमा परीक्षण गरिसक्यौँ। यो वर्ष हामीले 5 जना किसानलाई मिल्की मसरुमको बिउ दिएका छौँ। यो बेलामा विशेष गरेर अत्यधिक गर्मी र अत्यधिक जाडो समयमा यदि बजारमा च्याउ खोज्नुहुन्छ उपभोक्ताहरूले त्यो बेलामा पनि च्याउ पाइयोस् भन्ने हिसाबले अनि त्यतातिर पनि जाँदैछौँ र हिउँद सिजनमा गोब्रे च्याउलाई प्रमोट गर्ने हिसाबले वर्षभरि हाम्रो पालिकामा चाहिँ च्याउको अभाव नहोस् भन्ने हिसाबले त्यो डिजाइन गरेर हामीले च्याउमा काम गरिरहेको अवस्था छ होइन। यी तिनवटा कुरा मेन कम्युनिटी भयो। त्यसपछि गत वर्षदेखि हामीले गत वर्षभन्दा अघिल्लो आर्थिक वर्ष 80-81 चाहिँ यहाँको सम्भावना चाहिँ जहाँ सिँचाइ छ 12 महिना विशेष गरेर ठाकुरद्वारा क्षेत्रमा कर्णालीको कुलो लाग्ने क्षेत्र भयो त्यसपछि बबई सिँचाइको यो एरिया कमान्ड एरिया त्यो क्षेत्रमा चाहिँ 12 मास पानी लाग्छ त्यस्तो ठाउँहरूमा चाहिँ बाँझो जमिन देखिन्थ्यो त्यसलाई निरुत्साहित गर्नको लागि हामीले वसन्ते मकैलाई प्रमोट गर्नको लागि पकेट पनि चलायौँ दुई वर्ष। गत वर्ष हामीले यो 3-4-5 चलायौँ। योभन्दा अघिल्लो आर्थिक वर्ष 2 आर्थिक वर्षमा चाहिँ ठाकुरद्वारामा चलाएर अहिले धेरै किसानहरू मकैमा जोडिनु भएको छ। मकै नगदे बाली पनि हो होइन तुरुन्तै ग्यास हात लाग्छ पनि उहाँहरूले मेहनत पनि धेरै गर्नु पर्दैन तर पानीको चाहिँ सुनिश्चित हुनुपर्छ। जहाँ पानीको सुनिश्चितता छ त्यस्तो ठाउँमा चाहिँ हामीले मकैलाई जोडेका छौँ। अहिले तपाईँको 150 हेक्टर जति गएको वर्ष 150 हेक्टर जति तपाईँको वसन्ते मकै उत्पादन भएर धेरै किसानहरू उत्साहित हुनुहुन्छ। 3 पकेट विशेष गरेर ठाकुरद्वारा अनि बग्नाको 3-4-5 अनि कर्मला क्षेत्रमा पनि सानो एरिया त्यो सिँचाइसँग हामीले साझेदारीमा सिँचाइले जहाँ कुलो नहर बनाइसकेका छ त्यस्तो ठाउँमा चाहिँ मकै गर्ने भनेर प्रदेश सरकारको सहयोगमा कर्मलामा 2 पकेट हामीले गरेर अहिले करिब करिब तपाईँको 150 हेक्टरमा मकै खेती विस्तार भएको अवस्था छ। त्यसले पनि किसानलाई चाहिँ करिब करिब अहिले हामीसँग तथ्याङ्क चाहिँ हेर्दाखेरि सहकारीले नै सङ्कलन गर्छ। अर्को कुरा मैले जोड्न खोज्दैछु होइन यो जो उत्पादन हामीले कमोडिटी लक्षित गऱ्यौँ ती उत्पादनहरूलाई धान भयो अनि गहुँ लगायत होइन मकै भयो मुसुरो त अझ सम्भावना बोकेको बाली हो होइन तोरी भयो होइन तोरीको पनि क्षेत्र विस्तार भइरहेको अवस्था छ अहिले पछिल्लो अवस्थामा यी सबै बालीहरूलाई अनि किसानले उत्पादन गर्छ अनि सहकारीले चाहिँ बजारीकरण गर्नुपर्छ भनेर विगत हामी 3-4 वर्षदेखि चाहिँ समर्थन मूल्य निर्धारण गरेर सहकारीलाई अगाडि लगाएर समर्थन मूल्यमा चाहिँ किसानको उत्पादन चाहिँ खरिद गरेर बिक्री वितरण बजारीकरण हुँदै आएको अवस्था चाहिँ छ।
2: अनि पहिले परम्परागत रूपमा गोरु र राङ्गाबाट खरिद गरिन्थ्यो, किसानहरूलाई प्रविधि मैत्री उपकरणका लागि के चाहिँ सहयोग गरिएको छ विगतका वर्षमा र आगामी वर्षमा गर्ने योजनामा?
3: राम्रो प्रश्न सोध्नुभयो, यो कुरा पनि महत्वपूर्ण छ किनभने अब पुरानो परम्परागत हिसाबले खेती गर्दाखेरि चाहिँ लागत कष्ट बढी पर्ने होइन, उत्पादन लागत बढी पर्दाखेरि कैयौँ किसानहरू हतोत्साही भएको अवस्था पनि छ। त्यसो भएर अहिलेको जनप्रतिनिधिहरूले त किसानहरूलाई चाहिँ एकदमै सहुलियतमा अलिक ठुलै लार्ज स्केलमै होइन अनि ठुला इक्विपमेन्टहरू मेसिनरी उपकरणहरू सहयोग गरेर एकदमै उत्पादन लागत घटाउनु पर्यो भनेर कन्सेप्ट ल्याउनु भएको थियो, तर त्यो हामी अलिकता पछाडि धकेल्नुपर्ने अवस्था आयो होइन, अलिकता त्यसमा हामीले सफलता हात पार्न सकेनौँ किनभने कस्टम हायरिङको कन्सेप्ट अनि हाम्रो बर्दिया जिल्लामै अरू पालिकामा पनि त्यति सक्सेस नभइरहेको अवस्था, जस्तो राजापुर होइन मधुबन बारबर्दिया यस्तो फाँटिलो ठाउँ छ, त्यहाँ पनि प्राइभेट हिसाबले व्यक्तिगत हिसाबले केही कस्टम हायरिङहरू चलिसकेको छ अवस्था छ होइन। यहाँ चाहिँ हामीले पालिकाले नै अग्रसरता लिएर कस्टम हायरिङको कन्सेप्ट अगाडि सारेर ठुला मेसिनरी होइन कम्बाइन हार्वेस्टरदेखि लिएर होइन त्यो तपाईँको लेबलर मेसिनदेखि लिएर पालिकाले नै लिने भनेर दुईवटा आर्थिक वर्ष हामीले बजेट पनि विनियोजन गरेको अवस्था थियो होइन, त्यो अत्यावश्यक पनि हो फेरि, तर यहाँका किसानहरूको माग चाहिँ त्यो भएन। कस्तो भन्दाखेरि माग उहाँहरूको के रह्यो, साना इक्विपमेन्टहरूको रह्यो अनि बिचमा चेन्ज गर्नुपर्ने पनि परिस्थिति भयो। गत वर्ष मात्रै अब किसानकै मागलाई दृष्टिगत गरेर किन उहाँहरूले स्वाभाविक पनि हो त्यो, किन भन्दाखेरि हाम्रो जमिन टुक्रे जमिन छ, जबसम्म यो चक्लाबन्दी हुँदैन तबसम्म त्यो ठुला मेसिनरीहरूले पनि त्यति प्रभावकारी काम नहुने भयो, अनि किसानहरूको माग पहिला हामीलाई साना मेसिनरी चाहियो, मिनी टिलरहरू चाहियो अनि पावर टेलरहरू चाहियो, त्यसले नै हामीले काम गर्छ भने ठुलामा पछि जाउँला भन्ने जस्तो आशय देख्दाखेरि गत वर्ष त्यो कस्टम हायरिङको कार्यक्रमलाई कन्भर्ट गरेर तपाईँको 280 वटा त मिनी टिलर एउटा आर्थिक वर्ष सहयोग गरिएको छ 50% अनुदानमा। त्यस्तै गरेर अघिल्लो कार्यकालको जनप्रतिनिधिहरूको कार्यकालमा पनि ठुलो भोलममा साना मेसिनरीहरू सहयोग भएको छ होइन, अहिले करिब करिब उहाँहरूलाई सोध्नुभयो भने फिल्डमा गएर किसानहरूलाई हामीलाई त धेरै सहज भएको छ, उहाँहरूले जेठको असार रोपाई गर्नको लागि असारको 15-20 कुर्नु पर्थ्यो भने अहिले जेठ महिनाभित्र रोपाई गरिसक्नु भएको छ, आफूसँग साधन हुन्छ होइन। अर्को कुरा त्यो फाइदा भयो एकातिर उत्पादन लागत बढ्ने भयो दोस्रो कुरा फाइदा, अनि तेर्सो कुरा अनि गाई के अरे गोरु पाल्ने राँगा पाल्ने त्यो खर्च चाहिँ मिनिमाइज हुनुभयो क्या, उहाँहरूलाई दुःख हुन्थ्यो घाँस काट्नु पर्थ्यो परालदेखि लिएर सबै जुटाउनु पर्थ्यो गाई गोबर त हुन्थ्यो मल चाहिँ हुन्थ्यो मलमा चाहिँ प्राङ्गारिक मलमा उहाँहरूलाई अलिकता कमी भयो होला, तर उहाँहरूले समयमा खेती गर्न सक्ने हुनुभएको छ। अहिले करिब करिब प्रत्येक गाउँमा जानुभयो भने दुई चारवटा मिनी टिलर पावर टिलरहरू देखिन्छ, त्यसले चाहिँ खेती गर्नलाई सहजता पैदा गरेको छ, त्यो पनि एउटा सफल कार्यक्रम।
2: ठाकुरबाबु नगरपालिका कृषि शाखाले बजारीकरणलाई पनि महत्वको साथ हेरेर
3: एकदमै
2: छत्री बजार शुभारम्भ गर्यो होइन,
3: हजुर
2: त्यसै गरी बजार क्षेत्रमा किसानहरूले उत्पादन गरेका तरकारी बिहानदेखि करिब 9-10 बजेसम्म बिक्रीका लागि स्थल निर्माण गरिदियो, अब अहिले कृषि एम्बुलेन्सको कुरा पनि छ होइन, यो बजारीकरणलाई अझै व्यवस्थित गराउन उहाँहरूले उत्पादन गरेका तरकारीलाई चाहिँ सम्बन्धित ठाउँमा पुर्याएर कृषकहरूलाई सहज र सरल ढङ्गबाट बिक्री वितरण र उहाँहरूको आमदानीको स्रोत पनि बढाउनलाई के चाहिँ योजना बनाउनु
3: हो, यो कुरामा चाहिँ ठाकुर बाबा नगरपालिकाले विगतदेखि नै एकदमै ठुलो अभ्यास गर्दै आइरहेको छ होइन, म आफै पनि भुक्तभोगी छु यो कुरामा होइन, अनि हामीले के गरेनौँ कोविडको बेलामा गाडीलाई हायर गरेर होइन किसानको उत्पादनलाई उपभोक्तासम्म पनि पुर्यायौँ रिस्क लगेर जोखिम मोलेर होइन, त्यो बेलादेखि त्योभन्दा अगाडि हेर्नुहुन्छ भने किसानकै सञ्जाल बनायौँ पनि होइन, बजारीकरणको लागि सङ्कलन केन्द्रको लागि सञ्जाल बनाएर उहाँहरूले गर्नुहुन्छ कि भनेर युवाको सञ्जाल छुट्टै बनायौँ होइन, पुराना पाका किसानहरूको सञ्जाल पनि बनायौँ, तर पनि हामीले सोचे अनुसारको बजारीकरणको काममा सफलता हात पार्न सकेका छैनौँ होइन। अहिले चाहिँ सङ्घीय सरकारले 12 ठूला बजारहरूलाई विशेष गरेर बुटोल भयो कोलपुर भयो धनगढी भयो यस्ता 12 ठूला बजारहरूलाई सङ्घीय सरकारकै मातहत रहने गरी होइन उहाँहरूले यो डिजिटल प्रविधिबाट प्रत्येक दिनको मूल्य अपडेट गर्ने होइन, त्यसपछि साना बजारहरूसँग लिङ्कअप गर्ने होइन, अनि सङ्कलन गर्ने, त्यस्तो खालको कन्सेप्टका साथ अगाडि बढेको अवस्था छ। त्यो ठुला बजारसँग हामी नजोडिकन अगाडि बढ्नै नसकिने अवस्था रहेछ होइन, देखियो, हामीले पनि पाठ सिक्यौँ। त्यसो भएर अहिले चाहिँ पछिल्लो अवस्थामा पनि हामी प्रयासरत छौँ। तपाईँले भने जस्तै छत्तरी बजारको स्थापना गऱ्यौँ, त्यसबाट हुन्छ कि होइन, त्यसको पनि एकदमै राम्रो उद्देश्य थियो, हाइवे थियो हामीसँगै होइन, हाइवेमा गाडीहरू दैनिक 150 गाडीहरू त गुड्छन्। त्यसो भएर हाम्रो ठाकुरबाबा नगरपालिकाको यहाँको स्थानीय उत्पादनलाई टक्क सजाएर हामीले त्यही हाइवेको छेउमा राखिदियौँ भने होइन, पानीबाट घामबाट ओद लाग्नको लागि हामीले छत्तरी पनि सहयोग गरेका थियौँ, किसान नै बढ्ने गरी बन्दोबस्त गरेका थियौँ, तर किसानहरूले आफै बजारीकरण गर्न सक्ने स्थिति रहेन। उहाँहरू उत्पादन गर्न राजी हुनुहुन्छ, तर हामी बजारीकरण गरेर बसेर दिनभरि बस्न सक्दैनौँ भन्नुहुन्छ, टोकरीमा बोक्ने बानी लागेको छ एउटा त होइन, उहाँहरू घर घरमा जानुहुन्छ, बिहान पकाउनुहुन्छ, एक डेढ घन्टा घुम्नुहुन्छ, अनि आफूसँग भएको थोरै हुन्छ चिज उत्पादन होइन, त्यो उत्पादन खपत गर्नुहुन्छ, गइहाल्नुहुन्छ। अनि हाट बजारहरू पनि छन् हामीसँग प्रत्येकवटामा होइन, कृषिलाई पहिलो प्राथमिकता दिने भनेर हाट बजारलाई व्यवस्थित गर्दै पनि लगेको अवस्था छ। विशेष गरेर एउटा वडामा एउटा कृषि हाट बजार हुने कन्सेप्टका साथ पालिका अगाडि बढेको अवस्था छ होइन, अहिले संघीय सरकारसँग पनि सहयोग लिएर यो हाट बजारलाई अझ व्यवस्थित गर्ने, यहाँ हामीलाई आवश्यक पर्ने उत्पादन के हो, तरकारी, खाद्यान्न, यहाँ आवश्यक पर्ने उपभोग्य चिजहरू यहाँ खपत गराउने पहिलो प्राथमिकता, दोस्रो चिज बढी भएको चिज बाहिर पठाउने कन्सेप्टका साथ विभिन्न प्रोजेक्टहरूसँग पनि अहिले हेफरसँग हामीले साझेदारी गर्ने मूल उद्देश्य पनि त्यही थियो होइन, विशेष गरेर तरकारी फलफुलहरूमा, फलफुलमा त हामी आत्मनिर्भर छैनौँ, बाहिरबाट नै आउँछ, अझै पनि आउँछ फलफुल, हाम्रो व्यावसायिक रूपमा छैन, बगैँचाहरू पनि पुराना बगैँचा भएका पनि मासिँदै गइरहेका छन् होइन, नयाँ हामीले विस्तार गर्न खोजे अनुसार अगाडि बढेको अवस्था चाहिँ छैन, किनभने यो वर्ष पनि हामीले गत वर्ष फलफुल पकेट विस्तार कार्यक्रम भनेर राखेको किसानहरूको चासै छैन कि, अनि ठूला किसानहरू जसको जग्गा जमिन अलि धेरै छ उहाँहरू बाहिर हुनुहुन्छ होइन, यहाँ हुने किसानहरूले आफूलाई खानको लागि खाद्यान्न लगाउनुहुन्छ, त्यसो भएको कारणले होला फलफुलमा त्यति आकर्षण छैन होइन, दुई चारजनाले व्यवसायिक रूपमा गर्न खोज्नु भएको छ, त्यो राम्रो पक्ष हो। अनि यो वर्ष पनि प्रत्येक वर्ष हामीले फलफुल विस्तार गर्नुपर्छ, फलफुल बगैँचाहरू सुदृढ गर्नुपर्छ भनेर साना कार्यक्रमहरू पनि हामीले जोड्दै गइरहेका छौँ, त्यो फलफुलको फलफुलतिरको कुरा भयो। अनि तरकारीको मेन यहाँ समस्या भनेको सानोतिनो स्केलमा तरकारीहरू गर्नुहुन्छ किसानहरूले, अनि परिपाटी नमिलाएर एकै सिजनमा वात्तै उत्पादन गर्नुहुन्छ, अनि अफ सिजनमा एकदमै ग्याप हुन्छ, खाली हुन्छ, त्यसो भएको उनीहरूले अलिकति समस्या भएको हो। सिजनमा चाहिँ बढी उत्पादन हुने अनि आवश्यक परेको बे सिजनमा चाहिँ कम उत्पादन हुने त्यस्तो अवस्था छ, त्यसलाई हामीले मिलाएर कसरी सकिन्छ, अब दैनिक जस्तो भुरीगाउँ जस्तो मास भएको बजारहरूमा जस्तो नेपालगञ्जमा सुरु भएको छ होइन, बिहानै किसानहरू आउनुहुन्छ राख्नुहुन्छ, ताजा तरकारी खान पाइन्छ भन्ने हिसाबले पनि त्यो सेल राम्रो हुँदो रहेछ, अनि हामीले यहाँ प्र्याक्टिस गऱ्यौँ अनि निरन्तर चल्न सक्छ।
2: किसानहरू कतिको सन्तुष्ट अथवा खुसी?
3: किसानहरू खुसी हुनुहुन्छ यहाँ, जब हामीले एक डेढ महिना सुरु गऱ्यौँ तर निरन्तर पछिसम्म बढ्न सक्नु भएन होइन, अहिले त बर्खा सिजन भयो, पानी सानी पर्छ, यो बेलामा त तरकारी पनि हुँदैन वास्तवमा किसानको उसमा खेतबारीमा होइन, अब तरकारी हुने सिजनमा उहाँहरू निरन्तरता दिन्छौँ भन्ने कुरा गर्नुभएको छ, उहाँहरूले जो जसले त्यहाँ बस्न थाल्नु भएको थियो करिब करिब तपाईँको 30-35 जनासम्म पनि पुग्नु भएको थियो होइन, अनि हामीले स्पेस पनि दिएको उद्योग वाणिज्य सँगसँग मिलेर होइन यो एरियामा बस्नु भनेर, उहाँहरू उत्साहित हुनुहुन्थ्यो, अनि यहाँको मण्डीसँग उहाँहरूको अलिकता तालमेल मिलाएर अनि अलिकता दिगो हिसाबले सञ्चालन गर्ने गरी हामीले त्यो सोच बनाइरहेको छौँ, छलफल गर्दैछौँ।
2: आगामी अङ्कमा यहाँसँग थप पालिकाले गरेको किसानमुखी कार्यक्रमका विषयमा पनि कुराकानी गरौँला होइन। आजको कार्यक्रमको अन्त्यमा यो नागसँग हामीले विज्ञहरूसँग कुराकानी गर्छौँ, रोपाई सकेको पनि एक डेढ महिना भयो, अब धानमा गोडमेल गर्ने अथवा झार हटाउने, त्यसमा पानीको सिँचाइको कुरा होला, कस्ता खालका रोग लाग्छन् अप्नाउनु पर्ने सावधानीका कुरा होला, संक्षेपमा किसानहरूलाई धान उत्पादन बढाउनलाई यो समयमा मल त्यसपछि गएर सिँचाइ अनि त्यहाँको झारपात निकाल्ने कुरा यिनी विषयमा संक्षेपमा जानकारी।
3: हाम्रो बर्दिया लगायत हाम्रो पालिका पनि होइन, यो धान उत्पादनको एकदमै उर्वर भूमि हो, यो बर्दियाको धानले गर्दा धेरै जिल्लाहरू धानिएको पनि छ होइन, बाहिर आयात निर्यात हुन्छ, यहाँ ठूलो भोलममा उत्पादन पनि हुन्छ होइन, त्यसो भएको हुनाले तपाईँले एकदमै महत्वपूर्ण प्रश्न सोध्नुभयो, धानको उत्पादन बढाउनको लागि होइन, त्यस विभिन्न रोग किरादेखि लिएर होइन प्रकोपबाट हानि नोक्सानी रोक्नको लागि किसान सदैव सजग हुनुपर्छ। विशेष गरेर तपाईँले अहिलेको समयभन्दा पछि भन्दा पनि सुरुकै फेजदेखि नै विशेष ध्यान दिनुपर्ने हुन्छ। जस्तो अब जग्गा तयारी पनि हाम्रो कतिपय अवस्थामा पुगेको हुँदैन, होइन, राम्रोसँग जग्गा तयारी हतपत गर्छौँ, आज जोत्छौँ, भोलि रोप्ने तर्खरमा जान्छ, त्यसले उत्पादन घटाउँछ, अवश्य पनि उत्पादन घटाउँछ। जब जोताइ पुगेन, जग्गा तयारी पुगेन, तयारीमा हामी एकदम चुकेका छौँ। किसान दाजुभाइ दिदीबहिनीहरूलाई आगामी वर्ष पनि होइन यो काम लाग्छ भन्ने हिसाबले मैले जोड्न खोजेको। अब जग्गा तयारी, मल व्यवस्थापन, होइन, हुन त अब मलको इस्यु छ, होइन, राष्ट्रव्यापी रूपमा हाम्रो देशव्यापी रूपमा मलको अभाव नै रहेको छ। त्यो मलको अभावलाई नै दृष्टिगत गरेर मैले जोडिहालेँ, ठाकुरबाबा नगरपालिकाले गौशालालाई उत्पादनमुखी बनाउनुपर्छ भन्ने हिसाबले त्यो गोबरलाई चाहिँ प्राङ्गारिक मल उत्पादन गर्ने कारखानासँग जोड्दैछ, होइन, त्यो उत्पादन हुन थाल्यो भने त हामीलाई रासायनिक मल एकदम अहिले आइरहेको रासायनिक मल अहिले गत वर्ष हामीले 17 पटक 17 लट दुईटा कम्पनी गरेर मल हामीलाई प्राप्त भयो ठाकुरबाबा नगरपालिकामा। करिब करिब तपाईँको हाम्रो मागको 57% मात्रै माग के अरे आपूर्ति भएछ कि आएछ। हामीले मागेको 100%मा तपाईँको आधा मात्रै आउने रहेछ, होइन, आउँदै आउँदैन कि मल भन्ने जति आउँदैन। त्यसो भएर अभाव खट्किराख्ने त्यो प्राङ्गारिक मल उत्पादन भयो भने त आधा त्यसले फुलफिल गर्ने भयो, होइन, त्यसपछि सहज होला। अब 1-1.5 वर्ष त्यो उत्पादन हुन लाग्छ। त्यसले चाहिँ एकदमै महत्वपूर्ण काम हामी किसानसँग जोड्दैछौँ। किसानसँग भएका अहिले गाई वस्तु पाल्न छोडियो, होइन, अनि त्यसो भएको हुनाले एकै ठाउँमा गाईहरू छ, गौशाला छ, गौशालाको मल गोबर त्यतिकै खेर गइरहेको छ, त्यसलाई सदुपयोग गरेर राम्रो प्राङ्गारिक मल उत्पादन गरेर किसानलाई दिने हो भने त किसान पनि सन्तुष्ट हुने भयो, किसानको खेतबारी पनि उर्वर हुने भयो। अनि किसानको खेतबारीमा भएको अहिले पराल भयो, छाली भयो, त्यतिकै खेर गइरहेको छ, त्यो पराल छाली होइन त्यो सबै उहाँ गौशालामा जोडिन्छ, त्यही कारखानामा जोडिन्छ, उहाँहरूले लिएर दिनुहुन्छ, बेच्नुहुन्छ, सित्तैमा दिने।

0: एघार बिघामा सामा मन्सुरले धान विस्तार गर्नुभएको छ, हामीले थोरै सहयोग गरेका छौँ, किसानहरू जोडिनु भएको छ, त्यो एघार बिघाको उत्पादन भएको धान चाहिँ सहकारीमा आउँछ, सहकारीले चाहिँ सिंहमाइनीले त चामलै निकालेर बाहिर सेल गरिरहेको अवस्था छ, होइन, बाहिरको माग अनुसार त्यसले बाहिर पठाउँछ। यहाँका मुख्य गरी यहाँका होटलहरू, यहाँ आएका पाहुनाहरूलाई मसिनो तथा यहाँको स्थानीय होइन लोकल चामल खुवाउने हिसाबले उद्देश्यले त्यो हामीले जोड्दै आइरहेका छौँ। त्यसो भएर यो वर्ष पनि त्यति, अहिले म हिजो मात्रै पनि बिदाको दिन भए पनि म सर्र घुमेका थिएँ होइन, अनि मजाले त्यति एकदम सुख खडेरी पनि छैन अहिलेसम्मको कन्डिसन हेर्दाखेरि। गत वर्ष अलिकता उतार चढाव देखिएको थियो, विशेष गरेर किसानहरूले सावधानी हुनुपर्ने बेला छ यो बेला, जस्तो अब किरा लागिदिन्छ कहिलेकाहीँ, अलिकता सुख खडेरी पर्ने जस्तो भयो भने किराको प्रकोप भत्तै बढ्छ, फटेङ्ग्राहरू भयो होइन, गवारोहरू विशेष गरेर मसिनो धानलाई त फेरि त्यो गवारोले होइन होइ क्षति गर्छ, त्यस्तो बेलामा चाहिँ उहाँहरूले आफूले पहिचान गर्न सक्नु भएन भने पनि हामी हाम्रो सेवा केन्द्रमा प्राविधिकहरू हुनुहुन्छ, उहाँहरूलाई लिएर देखाउनु पर्यो के भएको भनेर, समयमै पहिचान गर्नु पर्यो। समय
1: हिसाबले हेर्ने हो भने यति बेला चाहिँ मौसमले साथ दिन्न कि पानी पर्दैन कि भन्ने थियो, आठपटलमा देशभरिका विभिन्न ठाउँमा परेको छ, अझ विशेष गरी भनौँ ठाकुर बाबा नगरपालिका सहितका आसपासका क्षेत्रमा त पानी परेको छ, यसले किसानहरूलाई चाहिँ
0: एकदम उचाइ बनाएको छ, राम्रो छ, अहिलेसम्म धान बिग्रेको अवस्था छैन होइन। अब पछि चाहिँ तपाईँको अलिकता तपाईँको अत्यधिक धेरै पानी आइदियो, बाढी आइदियो भने रोगको प्रकोप, गत वर्ष त्यहाँ 6-7 बाढी आयो अनि 81 तपाईँको धानै ओइलाउने होइन रोग देखा पर्यो होइन, अनि कतिपय अवस्थामा अब यो मौसम अनुकूल भइदिँदैन, किसानले सोचेको एउटा हुन्छ भइदिन्छ अर्कै, अब समस्या त छ होइन, सजग हुनुपर्छ
1: परम्परागत रूपमा गरिन्छ, योभन्दा पनि अब अहिले गोडमेलमा ख्याल गर्न पर्यो,
0: विशेष गरेर गोडमेल गर्न पर्यो, दुई पटक तपाईँको युरिया टप ड्रेसिङ गर्न पर्यो होइन, युरिया कहाँ छ भन्नु होला किसानहरूले फेरि होइन, युरिया चाहिँ थोरै भए पनि आइ नै रहेछ होइन, अब आज मात्रै कृषि तथा त्यो साल ट्रेनिङले हामीलाई कोटा दिएको छ, हामी भोलि कोटा तोकेर सहकारीहरूले ल्याउँदैछन् 2-3 दिनमा, यो आवश्यकतालाई महसुस गरेर पनि हामीले संघीय सरकारलाई होइन माननीय जीवहरूलाई पनि हामीले राख्ने कुराहरू राख्यौँ, यहाँको समस्या रसायनिक मलको राखेर नै अहिले थोत्रै भए पनि पटक पटक आइरहेको छ, अब युरिया र डिएपी सँगै आउँदैछ, यो लट आयो भने यो बेला ठिक्क भएको छ टप ड्रेसिङ गर्न, एक लट त गरिसक्नुभयो उहाँहरूले झगडा गरेर पहिला नै होइन, अब गोडेर झार उखेलेर झार निकालेर अनि टप ड्रेसिङ गरिदिनु भयो भने धान एकदमै राम्रो फस्टाउँछ होइन।
1: आगामी अङ्कमा यहाँसँग थप विषयमा कुराकानी गरौँ, निकै व्यस्त समयका बावजुद पनि नागसँग रेडियो टाइगरले सहकार्य गरेको रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा समय दिनुभयो, महत्वपूर्ण समय र जानकारीका लागि ठाकुर बाबा नगरपालिका कृषि शाखा प्रमुख ध्रुवराज बमजी, यहाँलाई धेरै धेरै धन्यवाद।
0: हुन्छ बाबु सर, हजुरलाई पनि धन्यवाद, विशेष गरेर लोकप्रिय कार्यक्रम जुन छ, किसानको खेत खेतमा यो कार्यक्रम पुगिरहेको छ होइन, किसानहरूले सुन्ने गर्नुहुन्छ, एकदमै उत्साहित हुनुहुन्छ कार्यक्रम सुन्दाखेरि, तपाईँलाई त मैले रेडियोमा सुनेको थिएँ भन्ने किसानहरू कहीँ भेटिनुहुन्छ क्या फिल्डमा होइन, त्यसो भएको हुनाले यो कार्यक्रमहरू 15 दिनको फरकमा ग्यापमा चाहिँ आउने गर्छ, यो राम्रो कार्यक्रम हो, यो कार्यक्रम मार्फत सम्पूर्ण किसान दाजुभाइ दिदीबहिनीहरूलाई पुनः पनि म यति बेला चाहिँ विशेष गरेर धान बाली यो गाँ जाल्ने अवस्थामा वानस्पति वृद्धि अवस्थामा छ, यसलाई चाहिँ प्रत्येक दिन सक्नु नभने पनि 3-5 दिनको फरकमा आफ्नो धान खेतको चाहिँ निरीक्षण गर्छु गर्नुहोस् भन्छु म होइन, निरीक्षण गर्नुभयो भने त्यहाँ पत्ता लाग्छ समस्या के छ होइन, निराकरण कसरी गर्न सकिन्छ भन्ने कुरा त प्राविधिकहरूसँग राय लिएर गरिहाल्नु गरि नै हाल्नुहुन्छ होइन। यो कार्यक्रममा जोड दिनुभयो हाम्रो ठाकुर बाबा नगरपालिकाबाट भए गरेका कामहरू, कृषि शाखाले गर्ने गतिविधिहरू होइन, आफ्नो महत्वपूर्ण सुझाव किसान समक्ष पुर्याउने यो अवसर दिनुभयो, यसको लागि धन्यवाद।
2: अपना उग्र अबर रेडियो टाइगर 99.2 MHz बर्दिया से रेडियो कार्यक्रम हमार खेती हमार कृषि सुन्ती बाटी है। ये कार्यक्रम रेडियो टाइगर नेपाल कृषि अनुसंधान परिषद राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र संगे मिलकर तैयार पर्लक हो।
3: अब हाम्रा एकाजी कृषि सम्बन्धी छोटकरी मना गतिविधि सुनि।
4: आप कृषि बुलेटिन के पाला कृषि अनुसन्धान परिषद जारी करल बुलेटिन, बुलेटिन के अवधि साउन 29 गते से भदौ 4 गते सम्म। मनसून सक्रिय रहलकुसे धान बाली लगेला क्षेत्र में पानी का व्यवस्थापन संग रोग किरा का नियमित निगरानी कर कृषि विज्ञ सुझाव दिहल बाट। यी अवधि में धान

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुडिकाउ बर्दिया। प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98-482-974।
4: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
5: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
4: विजय सुनचाँदी पसलमा नै किन नि?
5: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
4: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 98-483-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
6: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
7: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
8: ल यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
9: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ, सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98-681-086-93।
10: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछ नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारबाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98।

0: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको ईसीजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृग सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
2: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
3: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
2: विजय सुनचाँदी पसलमा नै किन नि?
3: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
2: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
3: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
2: प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9884-63-858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: गर्भवती हुँदा के खाने,
2: स्तनपानको मात्रा कसरी पुर्याउने,
1: शिशुलाई कहिलेदेखि थप खाना दिने,
2: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार,
1: यसको जवाब अनुमानमा होइन,
2: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
1: रेडियो कार्यक्रम पोषण संवाद PIN मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
2: सँगै CIN को फेसबुक पेज, युट्युब र टिकटकमा पनि।
3: पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681086993।
4: सन्जो, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागे कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हेरेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइ
4: नै, सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
5: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
4: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 33582।
5: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरी गाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
8: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
9: विजय सुन चाँदी पसलमा नै किन नि?
8: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
9: साथै हामी कहाँ नेपालगञ्जकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
8: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
9: प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरी गाउँ, बर्दिया। सम्पर्क नम्बर 98883658। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
10: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
11: जीवनमा रेडियो टाइगर 79.2 MHz नामै काफी छ। भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु।
12: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 79.2 MHz।
13: अन्तर्राष्ट्रिय प्रसङ्गमा इजरायली प्रधानमन्त्रीसँग अमेरिकी राष्ट्रपतिका विशेष दूतको भेटवार्ता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
14: विनिता दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्य पूर्व सम्बन्धी विशेष दूत जारेड कुस्नरले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गरेका छन्। अमेरिका समर्थित गाजा शान्ति योजनामा इजरायलको समर्थन अमेरिकाले चाहिरहेका बेला यो भेट भएको हो। नेतान्याहुले उक्त शान्ति योजनालाई अस्वीकार गरेका छन्। जेरूसलेममा रहेकी योलान्ड नेलले इजरायलको निकट साझेदार अमेरिकालाई पनि चुनावी अभियानका बीचमा इजरायल लाई दबाव दिन गाह्रो हुने बताएकी छन्। उनी भन्छिन्, हमासले चरणबद्ध रूपमा इजरायली सेना फिर्ता हुने बदलामा आफ्ना हतियार त्याग्न सहमति जनाएको छ। तर इजरायलले भने कुनै पनि इजरायली सेना फिर्ता हुनु अघि हमासले पूर्ण रूपमा हतियार त्याग्नुपर्ने अडान राखेको छ। बीबीसीकी योलान्ड नेलको भनाई। चीनका राष्ट्रपति शी जिनपिङले तियान अनमेन स्क्वायरमा भएको विरोध प्रदर्शनलाई दबाउने सत्तारूढ़ कम्युनिष्ट पार्टीको तत्कालीन निर्णयको प्रशंसा गरेका छन्। सन् 1989 भएको उक्त घटनाबारे शीका पूर्ववर्ती नेता मध्ये एक जियान जमीनको जन्म शताब्दीको अवसरमा आयोजित भाषणका क्रममा उनले विरले गरिने उक्त विरोध प्रदर्शनको उल्लेख गर्दै त्यति बेलाको निर्णयको प्रशंसा गरेका हुन्। बीबीसी संवाददाताका अनुसार शीले आफ्नो सरकार र जमीनको सरकार बीचको सम्बन्धलाई जोड़ दिन खोजिरहेका छन् जसबाट अहिलेका कठिनाईहरूबाट ध्यान अन्यत्र मोड्न सकियोस्। जमीनको समयका ती आन्दोलनलाई सेनाले बलपूर्वक दबाएको थियो र यो घटना आज पनि चीनमा सबैभन्दा संवेदनशील राजनीतिक रूपमा निषेधित विषयहरू मध्ये एक मानिन्छ। पाकिस्तानका अधिकारीहरूले इस्लामाबादमा ठगी गर्ने भनिएको कल सेन्टरमा छापा मारेर करिब 260 जनालाई पक्राउ गरिएको बताएका छन्। पाकिस्तानी गुप्तचर निकायका अनुसार पक्राउ पर्नेहरूमा 40 जना चीनिया नागरिक र 170 जना भियतनामका नागरिक रहेका छन्। उनीहरू पर्यटक भिसामा पाकिस्तान आएको र इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको गोल्डबर्ग ग्रीन नामक आवासीय क्षेत्रमा ठगी गर्ने कल सेन्टर सञ्चालन गरिरहेको छानिएको छ। पूर्वी भारत स्थित एउटा मन्दिरमा भएको भागदौड़मा कम्तीमा 7 जनाको ज्यान गएको छ भने 19 जना घाइते भएका छन्। शिव मन्दिरमा धर्मावलम्बीहरूले पूजा गरिरहेका बेला एउटा बिजुलीको पोल मानिसहरूको भीड़मा ढल्दा ज्यान जोगाउने क्रममा भागदौड़ भएको थियो। र औषधि सम्बन्धी ठूलो कम्पनी एस्ट्राजेनेकाले फोक्सोको क्यान्सरको नयाँ उपचार सम्बन्धी परीक्षण स्थगित गरेको छ। उक्त कम्पनीका लागि यो पछिल्लो समयको दोस्रो ठूलो धक्का हो। गत महिना मात्रै कम्पनीले मुटुरोगको उपचार सम्बन्धी परीक्षण पनि बन्द गरेको थियो। त्यसपछि कम्पनीको शेयर मूल्यमा ठूलो गिरावट आएको थियो। यो बीबीसी नेपाली सेवा हो।
13: साझापखमा तपाईलाई स्वागत छ। प्रतिनिधि सभामा विपक्षी दलहरूको माग अनुसार सभामुखले प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नको जवाफ दिने गरी बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्। लामो समयदेखि विपक्षी दलका सांसदहरूले आफूहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग राख्दै आएका थिए। संसद सचिवालयका अनुसार आउँदो 10 गते प्रधानमन्त्री र सांसदहरू बीच प्रत्यक्ष प्रश्नोत्तर हुनेछ। प्रधानमन्त्री सकेसम्म संसदमै नजाने, गए पनि आफूहरूको माग अनुसार जवाब दिनबाट पन्छिने गरेको भन्दै विपक्षी दलका सांसदहरू लामो समयदेखि विरोधमा उत्रिएका थिए। सभामुखले त्यसको निम्ति प्रधानमन्त्रीलाई निर्देशन दिनुपर्ने उनीहरूको माग थियो। अन्ततः सभामुख ढोल प्रसाद अर्यालले विपक्षी सांसदहरूको विरोधप्रति ध्यान आकर्षण भएको बताउँदै भने,
15: यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई माननीय सदस्यहरूको प्रश्नको जवाब दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
13: त्यससँगै संसदमा विपक्षी दलहरूको विरोध अन्त्य भएको छ र प्रश्नोत्तर भदौ 10 गते हुने संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
16: आगामी 10 गते हुने प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको लागि बढ़ीमा 15 प्रश्न लिन सकिने भन्ने छ नियमावलीको व्यवस्था। त्यस कारण हरेक दलबाट कम्तीमा एउटा र बाँकी चाहिँ प्रतिनिधित्वको आधारमा निर्धारण हुने गरेर प्रश्नहरू आगामी 5 गते शुक्रबार दिनको 1 बजेभित्र सभा सचिवको
13: त्यो के प्रधानमन्त्रीसँग 10 गते प्रश्नोत्तर हुने पक्का भइसक्यो? प्रधानमन्त्री कार्यालयले पनि त्यो सुनिश्चित गरिरहेको छैन।
16: अब त्यो विषयमा त अब सामान्य सामग्रीले आएर सभालाई जानकारी गराइ नै सक्नु भयो। सभालाई जानकारी गराइसक्नु अगाडि आवश्यक छ भन्ने त पक्कै भएको नै हुन्छ नि।
13: सांसदहरूले प्रधानमन्त्रीसँग सोध्ने प्रश्नहरू पहिले लिखित रूपमा बुझाउनु पर्ने व्यवस्था छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधि सभामा एकपटक अचानक पुगेर सांसदहरूको प्रश्नको जवाब दिएका थिए, जसका कतिपय विषयहरू विवादित बन्न पुगेका थिए। अर्को विषय, नेपाली कांग्रेसका सभापति गगन थापाले असोजमा निर्धारित महाधिवेशनमा असन्तुष्ट पक्षलाई पनि समेट्नका निम्ति संयन्त्र बनाउनु परे पनि आफू तयार रहेको बताएका छन्। थापाले उक्त संयन्त्रको अधिकार वा प्रकृतिबारे केही खुलाएका छैनन्, तर महाधिवेशन गर्ने संयन्त्र बनाउनु पर्ने माग गर्दै आएको असन्तुष्ट पक्षले पछिल्ला दिनहरूमा शेरबहादुर देवाको नेतृत्वमा महाधिवेशन आयोजना हुनुपर्ने बताउँदै आएको छ। सर्वोच्च अदालतले कांग्रेसको वैधानिकता सम्बन्धी यसअघि आफूले गरेको फैसला पुनरावलोकन गर्ने अर्थात त्यो मुद्दा फेरि शुरूबाट हेर्ने निर्णय गरेपछि कांग्रेसका दुवै पक्षबीच रस्साकसी चलिरहेको देखिन्छ। अदालतको निर्णय मान्य हुने बताएका सभापति थापाले असोज महिनामा निर्धारित महाधिवेशनका कार्यक्रम भने नरोकिने बताए। तर केही समय अझै पनि सहमतिको प्रयास गर्ने बताउँदै उनले केही विकल्पहरू पनि खुला गरे।
17: एउटा निर्वाचन समिति हुन्छ, त्यो निर्वाचन समितिमा के गर्दा र को बस्दाखेरि चाहिँ त्यो अधिवेशनमा विश्वास हुन्छ गरौँ। अब यो सदस्यतामा केही तलमाथि गर्नुभएको छ कि महामन्त्रीजीले? त्यसो हो भनेदेखि ल कसलाई बनाउने हो? उहाँलाई राखेर सदस्यताको एउटा छानबिन समिति बनाऊ। अरू बाँकी रहेको चाहिँ केही संयन्त्र बनाउनु पर्ने हो, जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने, हामी सबै तयार छौँ।
13: पूर्व सभापति शेरबहादुर देउवा पक्षले हिजो मात्रै राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। थापाले देउवालाई सहयोगको निम्ति अपील गर्दै भने,
17: असोज 16 गतेको 15 महाधिवेशन छ, हामी 15 महाधिवेशनमा तपाईँलाई बकाइदा सम्मानका साथ निवर्तमान सभापतिको रूपमा अतिथिको रूपमा तपाईँलाई हामी बोलाउन चाहन्छौँ, तपाईँका कुरा सुन्न चाहन्छौँ, तपाईँको शुभेच्छा लिन चाहन्छौँ, तपाईँको मार्गदर्शन लिन चाहन्छौँ।
13: कांग्रेस असन्तुष्ट पक्षको भेलाले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय समेत गरेको छ। थापाले त्यसप्रति सांकेतिक रूपमा असन्तुष्टि प्रकट गरे तर सबै दस्तावेजहरूबारे छलफल गर्न आफू तयार रहेको बताएका छन्। असन्तुष्ट पक्षले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय अहिले आएर किन गर्यो? कांग्रेसको सम्मेलनमा सहभागी नेता तथा पूर्व मन्त्री शंकर भण्डारी,
18: पछिल्लो समय आजको दिनमा आउँदा त झन् बढी राजनीतिक तहबाट नै नेपालको धर्मलाई खलल पुर्याउने अत्यन्त आपत्तिजनक कामहरू भइरहेको सन्दर्भ, एकातिर पनि अर्कोतिर यो विश्वको एकमात्र सनातनी मुलुक नेपाल, नेपालको अर्थतन्त्र, नेपालको कूटनीति सबै क्षेत्रको एउटा महत्वपूर्ण पक्ष पनि हो। यो कुरालाई आत्मसात गर्न ढिला भएको थियो। म सबै अरू नेताहरूलाई पनि आग्रह गर्छु, देशभन्दा माथि कुनै दल हुँदैन, दलभन्दा माथि व्यक्ति पनि हुँदैन, त्यसकारण देशलाई जोगाउनु छ, देशलाई बनाउनु छ।
19: लामो समय अब उहाँले पार्टीको नेतृत्व गर्दाखेरि पनि यो बारेमा त्यति बहसै पनि हुँदैनथ्यो, अहिले केले बाध्य पार्यो जस्तो लाग्छ यो बिन्दुमा?
18: देशको राष्ट्रिय एकताको धरोहरलाई हामीले आत्मसात गर्न सकेनौ, जसको परिणति दलभित्र पनि झगडा, दलहरूको बीच आपसमा पनि झगडा, नेपालको समाजमा पनि विभिन्न किसिमका विखण्डनका परिस्थिति सिर्जना, यो आधिक्यतिर देश आज आक्रान्त छ। त्यसकारण एउटा बाध्यता भन्दा पनि आत्मअनुभूति भन्ने ढंगले बुझ्दा न्यायचित हुन्छ जस्तो लाग्छ मलाई।
19: तपाईँले निरन्तर यो मुद्दाको पैरवी गरिरहनु भएको थियो पार्टीभित्र, अब चाहिँ कसरी अघि बढ्छ कंग्रेस?
18: अब कांग्रेसलाई जोड्नु छ, एक बनाउनु छ, र कांग्रेस एक बनाएर मात्रै पर्याप्त हुन्न, वैदिक सनातन धर्म र हामी नेपालीहरूको एकताको बाटो हामीले नभनाइकन अब देशलाई अघि लान सकिन्न भन्ने कुरा विशेष गरी परिवर्तनका श्रृंखलादेखि आजसम्म अनुभूति गर्दा, त्यसलाई मूल्याङ्कन गर्दा त्यो कुरा पुष्टि हुन्छ कि अब देशलाई नयाँ ढंगले देशमा एकता चाहिन्छ, मेनुलाभ चाहिन्छ, नेपाली जोडिन्छ, नेपाल बलियो हुन्छ, बलियो नेपाललाई विदेशीहरूले त्यही ढंगले सम्बन्ध राख्छन्, कमजोर शक्ति भएको ठाउँमा कस्तो प्रभाव पार्छन् भन्ने कुराको अनुभवको आधारमा एकता नेपालको आर्थिक, सामाजिक, कूटनीतिक सबै विषयमा प्रभाव पार्ने र महत्व राख्ने सनातन धर्म, यसलाई आत्मसात गर्न कसैले पनि ढिला गर्न हुँदैन। नेता भनताहरूले जति छुकै ठूलो कुरा विगतमा गरे पनि विगतका हाम्रा काम कारवाहीको गतिविधि प्रति जनताको असन्तोष छ, जनताको असन्तोषलाई कसरी दुरुपयोग गरियो गत भारतको घटना साँचिन्छ, यो कुरा सबैलाई महसुस गरौं, मेरो त आग्रह छ, दायाँमा कुरा होइन, सिधा देशलाई सिधमा राखेर आउने पिढीको भविष्यलाई जवाबदेही भएर अगाडि बढाउ।
19: पूर्व सभापतिले जुन फर्किँदाखेरि यो मेलमिलापको कुरा गर्नु भएको छ नि, यो भनेको चाहिँ राजसत्तासितै मेलमिलापको कुरा हो कि अरू प्रश्न छैन? यो फेरि उहाँले खुलेर भन्नुभएको छैन,
18: मैले त अनुभूति गरेको छु, यो कुरा उहाँले गहिरो ढंगले अध्ययन गर्नुभएको छ र आत्मा अनुभूति गर्नुभएको छ, त्यो महसुस उहाँले निश्चित रूपमा गर्नुभएको छ भन्ने कुरामा म विश्वस्त छु।
13: उनी थिए नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री शंकर भण्डारी फणेन्द्र दाहालसँग कुरा गर्दै। यसैबारे साथी फणेन्द्र दाहालले नै राजनीति शास्त्रका प्राध्यापक लोकराज बरालको प्रतिक्रिया मागेका थिए।
20: जुन नेतामा कन्फिडेन्स छैन, जसले जनतालाई विश्वास गर्न सक्दैन, अप्रिय हुन्छ भन्ने डरले कस्तो लोकप्रियताका लागि यति बेला नेपालमा चाहिँ हिन्दू राष्ट्र भन्ने राष्ट्रवादी भन्नेहरू छन् नि, राजावादीहरू, एउटा त्यो लबी हो, विदेशी लबी अहिले इन्डियामा बिजेपीको शासन भएकोले त्यसको पनि अलिकति इन्डाइरेक्ट त्यसलाई पनि क्याटर गर्छु कि त्यो इन्ट्रेस्टलाई भनेर चाहिँ गर्न खोजेको होला, बिजेपीलाई खुसी पाल्न सकिन्छ भन्ने। अब आधार त केही देख्दैन उहाँहरूको त, अरू त फेरि टेस्ट नभएको भएदेखि भोलि जनताले विश्वास गर्लान् भन्नु त्यो पनि छैन, उहाँहरूको त औचित्य सकिसकेको छ।
19: अनि अब देउवा आफै हुँदाखेरि नै यो संविधान बन्यो, त्यहाँ अर्कै खालको प्रावधान छ, उनलाई अहिले चाहिँ यो विचार यस्तो राख्न केले बाध्य पार्यो जस्तो लाग्छ?
20: देवबन्दीहरूको त संविधान बनाउ पहिले इन्डियामा गएको बेलामा अब के भनेर आए आश्वासन दिएर होइन हुन्छ हामी भने तर आएपछि उनीहरूले अलिकति त्यो ल्याङ्ग्वेज हेरे त्यति बेला साप्ताहिक नेपाल भन्ने थियो देवबन्दीले के भनेको छ भने होइन हामीले त यसलाई अर्को यस्तो भनेको थियौँ तर बाबुरामले धर्म निरपेक्षै हुनुपर्छ भनेकोले बाबुरामले भनेको छ क्या त्यो आफैले पनि इन्टरभ्यू दिएको छ गर्दाखेरि सैद्धान्तिक धरातल बलियो छैन क्या नेताहरूको नेपालमा
19: अनि अहिले विदेशबाट फर्केपछि अलिकति मेलमिलापको कुरा उहाँले नेतृत्व गरेको पक्षले गरिरहेछ पूर्व राजासँग हो कि जस्तो तपाईँलाई लाग्छ
20: राजासँग त भन्न मिल्दैन अलिअलि यही अब हिन्दूको नारा दिएपछि अलिकति तिमी नरम हुन्छ अलिकति
19: त्यसै राज संस्थातिर चाहिँ यो रिभ्यू गर्छ जस्तो लाग्दैन तपाईँलाई यो समूहले पनि
20: राज संस्था त तिनीहरूले गरेर पनि हुँदैन अब अहिले सन्दर्भै फरक भइसक्यो
19: होइन अहिले सोधेको चाहिँ यो समूहले खुला पोजिसन नै अहिले जसरी हिन्दूको बारेमा आयो नि त्यस्तै भोलि राज संस्थाको पक्षमा छौ भन्न सक्छ सक्दैन
20: राज संस्थाको सम्बन्धी कुरा गर्न सक्दैनन् गर्ने हिजो भनिसक्छु अब घुमाउरो रूपले अब हिन्दू राष्ट्र भन्यो भने भोट चौटा आउँछ सपोर्ट अलिकति बढ्छ भनेर लोभले गर्दा अवसर लिएको मात्रै हो राज संस्थाै फर्काउने भन्ने कुरा त

0: खबरहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो विनिता दाहालबाट। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जन त सधैँ बाढ छ।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
3: हवस् त यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि बिदा माग्छौ। शुभरात्री।

तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर